0: जरुरी सूचना।
1: यस पातललेख सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेख सामुदायिक वन उपभोक्ता समिति, 26 पातिभेरा गाउँपालिका, वडा नम्बर 5, बझाङ। सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
1: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
0: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: हाम्रा विशेषताहरू
0: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
1: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
0: कम्प्युटर ल्याबको व्यवस्था भएको,
1: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
1: छात्रावासको व्यवस्था भएको।
0: भर्ना कार्यक्रम भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म, भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म, कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 43 41 26 र 98 68 57 68 95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
1: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, वडा नम्बर 9, सुनकुडा, बझाङ।

आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै आगामी असोज 15 गते सम्मको संसदीय क्यालेन्डर सार्वजनिक। संसदीय क्यालेन्डरमा आएन प्रधानमन्त्री बालेन शाहसँगको प्रश्नोत्तर कार्यक्रम। बाढी प्रभावित क्षेत्रमा पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता। प्रधानमन्त्रीसँग जनप्रतिनिधिको गुनासो। संघीय संयन्त्रको सुस्थताले उद्धार र राहतमा ढिलाइ भयो। सडक सञ्जाल जोड्न रसुवा र नुवाकटका जनप्रतिनिधिको माग। प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर फर्कँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परे। बैंकिङ कसुर मुद्दामा फरार थिए सिंहदरबारबाटै पक्राउ परेका जनप्रतिनिधि बिरबल तामाङ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गरे गजेन्द्र नारायण सिंह अस्पतालको अवलोकन। अस्पतालको गेटमै बच्चा जन्माएकी सप्तरीकी बबिता कुमारी पासवानलाई पनि भेटे। शिशुको स्वास्थ्य अवस्था बारे शिक्षा मन्त्रीले लिए जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताको अभिव्यक्ति विरुद्ध जेनजी सहित परिवार आक्रोशित। माफी माग्न माग। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार क्लबमा कस्तो छ आवेदनको अवस्था, यसको विषयमा पूरै जानकारी आजको समाचारमा हेर्नुहोस्। कंग्रेसका दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले गर्यो दरपीठ। संस्थापन पक्षको प्रस्ताव देउबा समूहद्वारा अस्वीकार। असोज 3 ओडा अधिवेशनमा सहभागी नहुन अपिल। पूर्ण बहादुर खड्का समूह बारे शशाङ्क कोइरालाको टिप्पणी, चुइटिएर जान्छ भने हामीले के गर्न सक्छौ, संस्थापनलाई जवाब तपाईँहरूको तर्कले मात्र हुन्छ, हाम्रो पनि सुन्नु पर्यो नि भन्दै शशाङ्क कोइरालाको टिप्पणी। पार्टी विवाद कुनै पदको विषय होइन, संस्थापनको निर्णय हामी उचित मान्दैनौ भन्दै शशाङ्क कोइरालाको भनाई। वार्ता बाहेक हाम्रो कुनै समाधान छैन भन्दै शशाङ्क कोइरालाको टिप्पणी। गगन थापा प्रति प्रकाश शरण महतको आक्रोश, हामी कसैको निगाहमा चल्दैनौ अपमान गर्ने भन्दै सोधे प्रश्न। महाधिवेशन प्रक्रिया अगाडि बढाएर संस्थापन पक्षले नै एकताको ढोका बन्द गरेको प्रकाश शरण महतको आरोप। पार्टी एकताका लागि संस्थापन पक्षले सहमतिको प्रयास नगरेर मीडिया बाजी मात्रै गरेको नेता महतको आरोप। दुईवटा प्रतिवेदनमा लफडापछि नेकपा एमालेको बन्थली बैठक निष्कर्षविहीन। एमाले अध्यक्ष केपी शर्मा ओलीले क्यान्सिल गरेर आउनु भनेको एमाले बन्थली बैठकमा केले पार्यो समस्या, यसको विषयमा पूरै जानकारी आजको समाचारमा हेर्नुहोस्। नेकपा एमालेको बन्थलीमा मन्थन। महासचिव शंकर पोखरेलको प्रतिवेदनमा बहुमत हुँदाहुँदै पनि पारित हुन सकेन। एमालेका एक नेताले बादललाई भने तपाईँले हामीलाई एमाले सिकाउने होइन। बन्थली बैठकले अध्यक्ष परिवर्तनको हल्ला अन्त्य गरेको एमाले सचिव महेश बस्नेतको दावी। एकीकृत प्रतिवेदनमा नेतृत्व पुनर्गठनको कुरा नआउने एमाले नेत्री पद्मा अर्यालको दावी। सरकारले ममाथि ज्यादती गर्यो भन्दै पत्रकार सम्मेलनमा व्यवसायी दुर्गा प्रसाईको गुनासो। पूर्व राज्य मन्त्री एवं कंग्रेस अनुशासन समिति संयोजक तारामान गुरुङ पक्राउ। पूर्व राज्य मन्त्री पक्राउ प्रकरण, घर मिलाइदिने भन्दै उठाएका थिए 71.5 लाख रुपैयाँ। ग्रीन आर्मी विरुद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग कारण माग्यो। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्री प्रति नेपाल प्रेस काउन्सिलले चासो देखायो। प्रेस काउन्सिलद्वारा सैनिक अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग पूर्वाधार मन्त्री सुनिल लम्सालको छलफल। क्षतिग्रस्त सडक असोज भित्रै सञ्चालन हुने मन्त्री लम्सालको प्रतिबद्धता। नदी किनाराका बस्ती स्थानान्तरण गर्ने गरी सरकारले तयार पार्यो विधेयक। के छ विधेयकमा, यसको विषयमा पूरै जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनै 15,000 रुपैयाँ सहयोग गर्ने। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 13,68 करोड मौजदात देखियो। मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी। भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरलाई जेन्जी घाइते। आयुष गौतमलाई केयूले पूर्ण छात्रवृत्तिमा पढाउने। पोखरामा जग्गाको किता काट खुल्यो, वर्गीकरणको काम सकियो। सडकको वाहना बनाएर काठमाडौँ उपत्यकामा तरकारी र फलफूलमा उच्च मूल्य वृद्धि, सरकार मौन देखियो। ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागी नहुनु वा नबोलाइनुको वास्तविक कारण बारे गहिरो अध्ययन आवश्यक रहेको अधिवक्ता राजेन्द्र शर्माको भनाई। अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवर्धनका लागि नेपालमा लगानी भइरहेको छ, अहिलेका नेताहरूले समेत लाभ लिएका छन् भन्दै संयुक्त राष्ट्र संघ युएनका पूर्व निर्देशक भाइ राजा पाण्डेको आरोप। ब्रिक्सको ढोकामा नेपाल भारतले बोलाउनु पर्ने कारण नेपालले निर्माण गर्न नसकेको। परराष्ट्र मामिलाका विश्लेषक अरुण सुवेदीको टिप्पणी। सरकार नयाँ कोष थप्ने होइन एकीकृत गर्ने नीतिमा रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको स्पष्टोक्ति। कृष्ण भीरमा असोजको 1 गतेदेखि 2 तर्फी पृथ्वी राजमार्ग खुलाउने तयारी। अत्यावश्यक बाहेक यात्रा नगर्न सडक विभागको अनुरोध। अमेरिकाबाटै कलाकार धुर्मो सुन्तलीको कलाकारितामा सुखद पुनरागमन। मतम मर्चुकी क्याओको पहिलो एपिसोड नै हिट बन्यो सुविहानीको प्रश्न।
संसार मध्य पृथ्वीबाट 88 वर्षीय वृद्ध बेपत्ता 10 दिन बित्दा पनि पत्ता लागेन अवस्था गुल्मीमा तीज मनाउन माइत हिँडेकी महिलालाई खोलाले बगायो अवस्था अज्ञात असोजको पहिलो सातादेखि पोखरा दुवै सिधा उडान सञ्चालन हुने स्याङ्जाको पुतली बजारमा गोठमा अचेत भेटिएकी 35 वर्षीय सुशीला मगरको उपचारका क्रममा मृत्यु महाकालीमा गाई गोरु तार्ने क्रममा एकजना बेपत्ता घाँस काट्ने क्रममा भिरबाट लडेर स्याङ्जाको अर्जुन चौपारीमा एक महिलाको ज्यान गयो बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब 100 रुपियाँ दरका नोट पनि झिक्न पाइने निलम्बन फुकुवाका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपा विरुद्ध धरना दिने पोखरा वारियर्सले जित्यो इन्डोर सुपर लिग सिजन 2 को उपाधि देश दुखी रहेका बेला क्रिकेट मार्फत भए पनि खुसी दिन पाउँदा गर्व लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेको बनाई नेपाल भन्दा बाहिर गएर प्रतियोगिता जित्नु ठुलो उपलब्धि भएको क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काको दावी म्यान्चेस्टर डर्बीमा सिटीको जित हालान्डको निर्णायक गोल गाजा सिटीमा इजरायली हवाई आक्रमण 2 प्यालेस्टाइनीको मृत्यु भएको जानकारी इन्डोनेसियामा यात्रुवाहक पानी जहाज दुर्घटना 6 जनाको ज्यान गयो 130 जना बेपत्ता मोचा बन्दरगाह सर कब्जा पछि हुती समूहद्वारा 210 बन्दी रिहा आयरल्यान्डबाट आतुने मदिरामा लगाइएको 10% कर हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा ब्रिक्समा मोदी कुटनीति इरान युद्धको छाया बीच परस्पर विरोधीहरू एउटै मञ्चमा देखिए युक्रेन पोल्यान्ड सीमामा रेलमाथि रुसी ड्रोन आक्रमण साउदी अरबमा हुती हमलाको दावी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दावी र समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज हामी कसरी हुन्छ मृगौलामा पत्थरी र पटक पटक किन दोहोरिन्छ पत्थरी भनेको के हो पत्थरी भएको कसरी थाहा पाउने

0: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
1: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमेज कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
0: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0924211661, मोबाइल नम्बर 9848450831, 9865988888 र 9840211391।
2: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
3: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
2: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
3: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टाछ, रिलु, बझाङ।
2: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
4: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
2: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सित भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हालमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
4: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।

0: Dolce. अहिले बिहानको 6 बजेको छ.
1: It's 6 AM.
2: शुभ प्रभात.
3: अब प्रसारण हुँदैछ सामुदायिक सूचना नेटवर्क CIN को साझा खबर.
4: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: अहिले बिहानको 6 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: शुभ प्रभात। यूसीआईएनको साझा कबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज मिति 2083 साल भदौ 30 गते, मंगलबार सेप्टेम्बर 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
0: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
0: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रुपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यवसाय। योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड़ रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादन मूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।

0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सिबाडी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
1: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रुपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
2: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बिचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामीहरू अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन, त्यो बिना हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो, आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
5: दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि,
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिस गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
0: आर्थिक कारोबार दैनिकमा बीमा दाबीको भुक्तानीमा जहिलै समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरूले जहिलै ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडा दर काठमाडौँ भन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदी कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा एक बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकुसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको सर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा एकसाथ 13,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनु पर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा भात मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने भात मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी रहेको हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
2: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि, तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नलाई हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न। हाम्रो युवाहरू, म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
2: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
5: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
2: फ्रान्समा 15 वर्ष

0: साझा खबरको अन्तिममा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोशी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरत सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आइसियु जस्तो देखिन्छ भित्रपट्टि, जहाँ एकजना बिरामी छन्, त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, आइसियुमा पसेर पनि लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै पनि लिए।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: संवाद गर्ने भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन, न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरुरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ। यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ। यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन। यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट बनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन। त्यस कारणले मेरो सरकारलाई अनुरोध हो, यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु, सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाए पायो त्यसलाई त्यहीँबाट त्यहीँ थुनिदिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ। यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुन्डागर्दी भन्थ्यो, त्यो गुन्डागर्दीको नमुना भन्नुहुन्न। सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनु पर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो, तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छैन खेमजी, यसलाई मलाई विश्वास त सुधार गर्नुपर्छ। र नेपाली काङ्ग्रेसको सङ्गठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ, यो विषयलाई सबैले आफ्नो चाहिँ एउटा वैल्यु शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौँ। भएन भने त मैले भने 4 तारे झन्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ। र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तिजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा। अहिले तिज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तिजले। यो तिजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र सङ्गठन एक ठाउँमा राख्न सकियोस्। हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु।
3: हस्, उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेस। हस, यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
2: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा।
3: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता, पूर्व निवेशनका अध्यक्ष नयन सिंह, उहाँ आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: भनिन्छ नि नानी,
5: रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
6: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2003

0: 84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गतेभित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
1: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
0: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
1: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
2: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
1: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सित भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
2: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
1: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
2: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
1: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।

0: भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
0: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि

0: तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद सर।
4: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति स्थिति अभिगत?
5: खेमजी, सर्वप्रथम म चाहिँ आज हरितालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीडित र दिवंगत सबैप्रति म श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीडामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनर्स्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरे मान्छे हो र उच्च स्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेन्ज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर धेरै साथीहरू हुन् त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँग लाई समाधान गर्ने को चाहिँ संयोजक भएर र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने अथवा इन्ट्रेस्टहरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। होइन, कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने, त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो। त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
4: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामलाल थापा बादललाई चाहिँ कार्यक्रम स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने के?
5: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौँ, कुन शब्द राखौँ, कुन नराखौँ भनेर अन्त सोध्नियो भने त्योभन्दा अयोग्यताको अरू केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझावलाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
4: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटिआई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा माग पत्र दर्ता गरेको 6 महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ। होइन, यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने पुनर्स्थापना गर्ने ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने छ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टिम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुनसक्छ पार्टीमा।
5: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि एक महिना जति पहिले होला कुरा गरेका थिएँ कि यो एघारौँ महाधिवेशन एक वर्ष ओर सार्न जरुरत थिएन, विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो एक वर्ष ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो। त्यसले देशले र पार्टीले ठुलो क्षति बिहोर्नु पर्यो र लाखौँ लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौँ लाख चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बौद्ध जनवादी कार्यक्रमको स्पिरिट बोकेका पङ्क्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढङ्गले छलफल गर्ने, लोकतान्त्रिक ढङ्गले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बौद्ध जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढङ्गले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन। त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र अब चाहिँ लोकतान्त्रिक ढङ्गले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ।
4: र एउटा कुरा अब एमालेलाई जुन ढङ्गले चाहिँ अब आफ्नो यो फागुन 21 निर्वाचनमा पराजय बेहोरेको कुरा, त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार लिनुपर्ने कुरा, यो त समग्र पदाधिकारीको टिमले नै जिम्मेवार लिनु पर्ला नि त, समग्र पार्टीको आफ्नो आफ्नो भएको जिम्मेवार लिनु पर्ला नि त, एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि त होइन?
5: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो। पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध सङ्घ संस्था विभिन्न गतिविधिहरू भइराखेर पुरै प्लान वेबाट सिङ्गे देशलाई खरानी बनाउने कार्यक्रमहरू अगाडि बढाइराखेका छ भन्ने कुरो थाहै नपाएर बस्न कार्यकारी प्रमुखले मिल्छ कि मिल्दैन? सेनाको विषय भन्दाखेरि पनि सेनाको परमाधिपति राष्ट्रपति भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढाउने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो पनि त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो, चाँडै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा, रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौँ खर्बको क्षति, मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले
4: जिम्मेवारी फ्याक्ट कुरा जिम्मेवारी कसले लिनुपर्छ भन्ने क्या अध्यक्षको टाउको मात्रै हो?
5: होइन होइन, कार्य मुख्य कुरो के छन् त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले देशको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अङ्गहरू त्यसपछि राज्यका अन्य अङ्गहरू त्यसलाई अगाडि बढाउनुको निम्ति चाहिँ जसरी सतर्कता छ जसरी सजग हुनु पर्थ्यो र अगाडि बढाउनु पर्थ्यो त्यो के हो मैले भनिरहनु परेन। तर ती सबै कुरोको परिणाम नै फागुन 21 निर्वाचन हो। त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैलाई दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन पार्टी सिङ्गो पार्टीको मात्रै होइन जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ, उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन, स्थिति कहाँ पुगे रहेछ भन्ने कुरो थाहा पाउनुपर्छ। जस्तो भनौँ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा एक र तिनमा त जनमान जस्त भएको छ, होइन पाँचमा नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन। काठमाडौँ 9 को म 7 नम्बर वडाको 9 नम्बर वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो त्यसले गर्दा आफू मनि के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन प्रश्न त्यहाँनिर।
4: हस् केशवजी, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री केशव भडाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
4: हामी नेपाली बहसमा कुराकानी गरिरहेका छौँ देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौँ। किनभने भोटेको सिबारीले निकै ठूलो बितण्डा पनि बचाएको छ, सरकारका काम कारवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेन्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते।
4: अब अहिलेको अवस्थामा यो बिहानै हामी बस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ, यस बीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले, महिला हिन्दू नारीहरूले मनाइ पनि रहनु भएको छ, त्यति राम्रो उल्लासमै हुन सकेको छैन भनेर उहाँले भन्दै हुनुहुन्छ। भोटेकोसी बाढीमा जुन किसिमको बितण्डा सामना देशले गर्नु पर्यो, त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो? राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ, किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ, स्थापना गर्दैखेरि तपाईँहरू मोटो के थियो, देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो, समग्रतामा कसरी हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू?
5: होइन, यसमा त हामीले यसरी बुझ्नुपर्छ, यो भइपरि आएको होइन, 81 यसको घटना घट्यो, त्यो त हाम्रो देश र जनता र अनि हामीमै एकदम दुःखको दुःख लागेको छ, र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दा नि हामी नेपालीमा सबैजनाको एउटै भावना छ, एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भन्ने हाम्रो नेपालीको दाजुभाइ दिदीबहिनीको ब्लडमै छ, आफू नखाएर नि अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो। त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ, कतिवटा हेलिकप्टर र कति ठाउँमा होइन राष्ट्रिय तपाईँको चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भन्ने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नु भएको छ होइन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ र गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ, त्यो भएको कारणले चाहिँ कसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो, त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुन सक्छ होला, त्यसमा
4: कतिपय ठाउँमा चाहिँ अब रेस्क्यूको पर्खाइमा बसेकाहरूले चाहिँ समयमा रेस्क्यू गर्न पाएनन्, अलिकति समस्या सिर्जना चाहिँ भयो, सरकारले चाहिँ विज्ञहरूलाई प्राविधिकहरूलाई सुरुमै परिचालन गर्न अलिक ढिलाइ गर्यो भन्ने खालका आलोचना त खेप्नु पर्यो नि त होइन?
5: अनि त्यो त छ, तर तपाईँको कस्तो भने हाम्रो देशको भूगोल अनुसार नि फरक पर्छ होइन र हाम्रो कस्तो भने त्यो ठाउँमा अलिक डाँडा काँडा भएको ठाउँ र अनि त्यो बेलाको बाढीले गर्दा लाइन गर्न नसकेको अवस्था र सक्दो हाम्रो भएको क्षमता अनुसार चाहिँ पुरै 100% दिएको थियो, तर त्यसमा चाहिँ अलिकति त्रुटि अरू विचारजनाले चाहिँ अलिकति मन दुखाएको चाहिँ छ जस्तो लाग्छ र भनेको नि छ, र त्यसमा चाहिँ होइन अब हामी सक्दो प्रयास गरेको थियो र छ।
4: अब सरकारको जुन एजेन्डा छ, हामी यो देशमा रोजगारीको सिर्जना गर्छौँ होइन, यो देशलाई चाहिँ उन्नत बनाउँछौँ, समुन्नत बनाउँछौँ, यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौँ भन्नुभएको छ, सरकारको एउटा मोटो छ त्यसको चाहिँ, त्यसमा एकछिनमा बहस गरौँला। तर प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ, जलवायु परिवर्तनको मुद्दा र एजेन्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला, बालिनजीले त्यो आँट गर्न सक्नु होला त्यो सभामा?
5: त्यो त 100% गर्न सक्नुहुन्छ नि, त्यो त हामीमा कुनै रङ कुनै उहाँ यति मनको खुल्ला नेता हो कि हाम्रो चाहिँ गड गिफ्ट हुनुपर्छ, बालेन जस्तो नेता पाउनु नै यो देशको भाग्यमानी हो, र उहाँले गर्नुहुन्छ र यो उहाँले गरेर आइसकेपछि कस्तो के बोल्नुहुन्छ भने तपाईँहरूले पछि थाहा पाइहाल्नुहुन्छ नि हजुर. त्यसको त्यसको बारेमा चाहिँ हामीलाई ढुक्क भएर बस्छ राम अनुरोध गर्छु त्यसको.
4: अब एउटा कुरा चाहिँ जस्तो अब नेपालले धेरै जलवायु परिवर्तनमा धेरै इनिसिएसन छैन होइन, कार्बन उत्सर्जन नेपालले धेरै गरिरहेको छैन, तर यसको चपेटामा परिरहेको पनि छ. अन्तर्राष्ट्रिय समुदायसँग नेपाल अलिकति बलियो भएर आग्रह गर्नुपर्ने हो नि त होइन, आफ्नो क्षतिपूर्तिका कुराहरूदेखि लिएर हरेक क्षेत्रमा चाहिँ नेपालको भूमिका त्यति प्रभावकारी चाहिँ देखिया छैन होइन पछिल्ला दिनहरूमा.
5: अहिले त्यो पछिल्ला दिनमा छैन र अहिले सरकार आएको एक वर्ष पनि भएको छैन, त्यो भएको कारणले चाहिँ यसमा चाहिँ त्यो भएर चाहिँ अहिले चाहिँ मन्त्रीज्यू चाहिँ अमेरिका जान लाग्नु भएको हो, त्यो भएको कारणले चाहिँ त्यो चाहिँ अलिकति टाइम लाग्छ.
4: देशमा रोजगारीको व्यवस्था हुन्छ, रोजगारी सिर्जना हुन्छ, मुलुक चाहिँ कायापलट हुन्छ, देशमा सुशासन हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ, केशव बडा केशव अधिकारीजी
5: होइन यो त्यसमा तपाईँहरू हामीले ढुक्क भएर बस्नुहोस्, त्यसमा चाहिँ हामीले भ्रष्टाचार मुलुक भ्रष्टाचार चाहिँ अन्त्य गर्ने भनेको छौँ. त्यसमा अहिले भर एक वर्ष पनि पुगेको छ होइन, त्यसमा तपाईँहरूले धेरैजनाले चाहिँ महसुस गरिसक्नु भएको छ. इभन तपाईँ आफै सोच्नु न, हिजोको लाइसेन्स फाँटमा जानुहोस्, पासपोर्ट फाँटमा जानुहोस् होइन, कतिमा कस्तो कस्तो के थियो भनेर अब अहिले आएर चाहिँ दुई चार महिनामै यस्तो हुन्छ भने चाहिँ यस्तो हुन्छ भने चाहिँ लागेको छैन र यो हुँदैन.
4: समस्या पनि त छ नि त होइन, अब ग्यासहरूको लाइन व्यापक रूपमा छ, बजारमा कालो बजारी छ, सरकारले अनुगमन नियमन गर्न सकिरहेको छैन भन्ने पनि त स्थिति छ नि त. तपाईँले हेरिरहनु भएको छ नि होइन अहिलेको पछिल्लो अवस्था.
5: होइन हेरेर छु र म नि अहिले नेपालमै काठमाडौँमै छु, कारणले चाहिँ कोही बेलामा यसो भइपरि आउने जस्तो अहिले बाटोको समस्याले गर्दाखेरि चाहिँ खास यो भएको हो. अबको दुई चार दिनमा चाहिँ यो हुन्छ र जस्तै तपाईँको अब अस्ति हाम्रै मन्त्री तपाईँको सांसद बोलेको होइन विचार शब्द बोलेको कारणले गर्दाखेरि चाहिँ मन्त्रीले राजीनामा दिनुभयो
4: उद्योग मन्त्री,
5: अनि त्यो भएको कारणले चाहिँ हिजोको र आजको परिस्थिति टोटल्ली फरक छ. त्यसमा चाहिँ अहिले जनताले बुझिसक्नु भएको छ र अहिले कतिले त हेर्नु त यो यही स्थिति चाहिँ हिजोको पहिलाको सरकारमा भएको भए कति कति ठाउँमा आगो बालेर कति ठाउँमा के भइसक्थ्यो भने अब अहिलेको यसमा चाहिँ त्यस्तो त भएको छैन नि. किन कसरी भन्दाखेरि अहिले नेपाली जनताहरूले नै देखिसक्नु भएको छ.
4: अब रवि र बालिनजीको सम्बन्ध, रविजीसँग तपाईँ एकदमै निकट, किनभने पार्टी स्थापना गर्दादेखि नै तपाईँहरूको चाहिँ त्यो किसिमको एउटा समझदारी मेजोरिटी जापानमा होस् वा नेपालमा होस् एकदम नजिक भएर कोर भएर काम गर्नुभयो. अब अहिले उहाँहरू बीचको सम्बन्ध, प्रधानमन्त्री र पार्टी सभापति बीचको सम्बन्धका विषयमा पनि निकै ठुला चर्चा परिचर्चा हुने गर्दछन्, कस्तो छ अहिले? होइन
5: यसमा हामीले नजिक टाढा भन्दा नि तपाईँको अरू बाहिर देख्नु र भित्र देख्नुमा टोटली फरक छ. अब रविको एक धार, रवि र बालनमा चाहिँ दुई धार भइसक्यो, अब यिनीहरू छुट्छ, यस्तो हुन्छ उस्तो हुन्छ भन्ने भन्ने चाहिँ यो प्रतिपक्षका दुई चारजना नेताहरूले यो भ्रम फैलाएको छ. तर खास यस्तो होइन, यस्तो समाचारमा आएर नि मैले यो भन्न चाहिँ राम्रो त होइन, तर पनि मैले चाहिँ के भन्छु भने हामी जनताहरूले नजिकबाट चिनिसकेको छ बालन र रवि भनेको को हो भन्ने चाहिँ. त्यो भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ ढुक्क भएर बस्नुहोस्, तपाईँहरू रवि र बालन को भन्ने जनताले चिनिसक्नु भएको छ र त्यो भएर नि अहिले यो बिटिआईको सरकार भएको होइन होला होइन र त्यो भएको कारणले चाहिँ हामीले दुई चारजनाले चाहिँ यो भन्यो त्यो भन्यो र यिनीहरू यस्तो है भन्ने चाहिँ भ्रममा नपरिदिनु होला.
4: अब एउटा कुरा के छ भने यो पछिल्लो समय गृहमन्त्रीका अभिव्यक्ति र गृहमन्त्रीका स्टन्टको पनि निकै ठुलो आलोचना हुने गरेका छ क्या केशवजी.
5: होइन होइन, यसमा तपाईँहरूले हामीले यसरी बुझ्नुपर्छ, तपाईँको हिजोको गृहमन्त्री आज गृहमन्त्रीमा धेरै फरक छ नि त भएको. अहिले यस्तो यङ जेनेरेसनमा यस्तो भएको तपाईँको कस्तो भने हिजो तपाईँको आफैले मैले भन्दा मलाई भन्दा अझ हजुरलाई बढी राम्रो थाहा छ, पार्लियामेन्टमा हिजोको गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ इधर उधर भनेर कस्तो अमलाको भाउ लगाएर कस्तो नराम्रो.
2: अहिले बिहानको 7 बजेको छ.
6: सोङ जलवायु सम्मेलन सुरु हुँदै र फ्रान्समा 15 वर्ष मुनिका
2: तपाईँ अहिले जय पृथ्वी एफएम सुनिरहनु भएको छ. अब अगाडि प्रसारण हुँदैछ रेडियो नेपालबाट प्रसारित समाचार.
6: सञ्जालमा प्रतिबन्ध लगाउने तयारी.
7: फोनमा कुरा गर्दा आवाज स्पष्ट न फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर

0: लगाएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी
2: सकिने भएकाले नजिकै तर

सुरक्षित स्थानमा बस्दै स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी शुरू गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढ़ी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा

0: बाढी प्रभावित क्षेत्रमा तत्काल सड़क सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम मिछाने सहभागी हुनुहुन्थ्यो। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेशन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोसी बाढीले जहरे
1: वर्तमान राजनैतिक परिस्थितिमा निर्वाचित अध्यक्षलाई जबरजस्ती हटाउँदा पार्टीभित्र थप विवाद बढ्ने निष्कर्ष निकालिएको छ। तर पार्टीको संगठनात्मक पुनर्गठन, कार्यशैली सुधार र संरचना
2: काल रसुवाको जलवायुजन्य विपदको महाप्रलय पश्चात बढ्दो जोखिम, जलवायुजन्य विपदको तीव्रता र त्यसबाट सिर्जित मानवीय र आर्थिक, सामाजिक तथा वातावरणीय क्षतिको गम्भीर संकटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनमा नेपालको न्यून हिस्सा छ, तर हरित ग्यास उत्सर्जन न्यूनीकरणमा नेपालको उल्लेखनीय योगदान हुँदाहुँदै यसको महासंकट नेपालले भोग्दै आएको छ। विशेष गरी हिमाली क्षेत्रमा व्यापक तापक्रम वृद्धिले हिम भण्डार पग्लने, हिमतालको विस्तार, हिमताल विस्फोटन जस्ता बाढ़ी, अत्यधिक वर्षा, बाढ़ी, पहिरो, खडेरी तथा तापक्रम वृद्धिले नेपालीहरूको जनजीवन, जीविकोपार्जन, स्वास्थ्य पूर्वाधार, कृषि, पानीको स्रोत, जैविक विविधता तथा सांस्कृतिक सम्पदामाथि बढ़दो जोखिम र संकट सिर्जना गरिरहेका छन् भनेर खबर रहेको छ। त्यसैगरी एमाले पुनर्गठन बहस तप्पेचिलो भनेर शिवप्रसाद ढुङ्गानाले लेखेको खबर छ। निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र शुरू भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन पनि हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमालेभित्रको वास्तव पेचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन्, तर नेतृत्वको निरन्तरता, उमेर हद, कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा देखिएको छ। सोमबार काभ्रेको बलथलीमा बसेको कार्यदल बैठकले पनि दुई प्रतिवेदनमा सहमति जुटाउन सकेन। बैठक निष्कर्षविहीन भएपछि अब संयोजक थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेका तीन सदस्यीय समितिले अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी पाएका छन्। एमाले सचिव डाक्टर राजन भट्टराईका अनुसार निर्वाचनमा हारको समीक्षा, संगठन शुद्धिकरण र सुदृढीकरणको सहित पार्टी पंक्तिलाई एकताबद्ध बनाउने प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदललाई छ भनेर रहेको छ। त्यसैगरी अर्को खबर रहेको छ, हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर सागर घलेले लेखेको खबर। चाँदीको छाना जस्तै सेतामे हिमालले नेपालको अधिकांश उत्तरी भागलाई ओगटेको छ। सोही हिमाल आरोहण र रमणीय दृश्यलाई आँखामा कैद गर्न विभिन्न देशका आरोही र पर्यटक नेपाल भित्रिने गरेका छन् भने आन्तरिक पर्यटक पनि हिमाल भनेपछि लोभिनी गर्छन्। हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनको आधार बनेको छ हिमाल। तर विस्तारै विश्व जगतमा उच्च नाम कमाएका हिमालहरू कालो पत्थर जस्तै हुँदै गएका छन्। जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्यासलाई मानिँदै आएकोले कालो कार्बनले वातावरण प्रदूषणमा पुर्याएको असरको बहस भने ओझेलमा परेको छ। जलवायु परिवर्तनको विभिन्न कारणहरूमध्ये कालो कार्बन उत्सर्जनलाई एक मुख्य कारक मानिने वातावरण विज्ञ एवं अनुसन्धानकर्ता डाक्टर उत्तम बाबु श्रेष्ठ बताउँछन्। जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रको हिउँले ढाकेको भूभाग विस्तारै अस्थिर चलायमान बढ्दै गएको छ। उनी भन्छन्, कालो कार्बन लगायत अन्य विविध कारणहरू भए पनि यसको मुख्य कारक भनेको तापक्रम वृद्धि नै हो। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र र विभिन्न वातावरणीय प्रतिवेदनहरूका अनुसार हिमालय क्षेत्रका हिम नदीहरू पग्लनमा करिब 1/3 भन्दा बढी हिस्सा कालो कार्बनको भूमिका छ भनेर खबर छ। त्यसै गरी इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने भनेर अर्को खबर रहेको छ। कांग्रेसको संस्थापन इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने घोषणा गरेको छ। इतर पक्षले मंगसिर 21 गतेदेखि 23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। संस्थापन पक्षले संवादलाई व्यवस्था गरेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षले आरोप लगाएको छ उसले पार्टी एकतामा चासो नदिएकाले यस्तो कदम चालिएको बताएको छ। महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला छन्। उनका अनुसार असोज 15 गतेदेखि ओडा तहको अधिवेशन शुरू हुनेछ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले एकलौटी गरेको कोइरालाको आरोप छ भनेर खबर रहेको छ आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा। आज गोर्खापत्रले पुननिर्माणमा स्रोतको कमी हुँदैन, प्रधानमन्त्री भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्ती विकासको तयारी भनेर खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट क्षतविक्षत भएका मानव बस्ती सड़क पुल लगायत भौतिक संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार बाढ़ी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभाका सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन सञ्चालन गरी पुननिर्माण तथा पुनस्थापनाको काम अघि बढ़ाउने बताउनु भएको हो भनेर खबर रहेको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको विपदमा संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भए उद्धार तथा राहत काम अघि बढ़ेकोमा खुशी व्यक्त गर्नुभयो भन्ने खबर छ भने क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै सञ्चालनको तयारी भनेर खबर रहेको छ। सरकारले रसुवा भोटेकोशीमा आएको भीम बाढ़ीका कारण क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुननिर्माणको कामलाई तीव्रता दिएको छ भनेर लेखिएको छ। नागरिकको आवाज जवत सहज बनाउन र नजिकै गरेका ठूला चाडपर्वमा आपूर्ति व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यसहित सरकारले यो कदम चालेको हो। विशेष गरी बाढ़ीले बढ़ी क्षति पुर्याएका राजमार्ग र रणनीतिक सड़कहरूमा प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ भनेर लेखिएको छ। त्यसै गरी साइबर अपराध विरूद्ध साझा संकल्प प्रस्ताव भनेर अर्को खबर छ। महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसद दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायको लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ, सुरुङ क्षेत्रमा खोजी जारी भनेर खबर छ। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाहरूको खोजीलाई तीव्र पारिएको छ। नेपाली सेना आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले माथिल्लो त्रिशुली 1 र त्रिशुली 3A जलविद्युत आयोजनामा पावर हाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशुली 3B एक्सकाभेटर र ब्याकहो लोडर प्रयोग गरी आवास गृह कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावर हाउसतर्फ खोजी केन्द्रित गरिदिएको छ। यस्तै गरी रसुवागढी, लाङटाङ, सिलिमे, माथिल्लो त्रिशुली ए, त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो भनेर खबर छ। त्यसै गरी पाठ्य पुस्तक छपाई प्रभावित भनेर सूर्यप्रसाद पाण्डेले लेखेको खबर छ। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढेको छ। विद्यालय तह पाठ्यपुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप एनसीएफ 2076 को परिमार्जनका लागि सरकारी कार्यदल बनाएर काम गरिरहेको छ भनेर खबर छ। त्यसै गरी अर्को खबर छ, अन्तर्राष्ट्रियमा साउदी अरबमाथि हुथीको आक्रमण भनेर लेखिएको छ। यमनको हुथी विद्रोहीले साउदी अरबमाथि क्षेपरास्त्र र ड्रोन आक्रमण गरेको छ। अब्बा विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेपरास्त्र र विस्फोटक ड्रोनहरू प्रहार गरिएको हो। साउदी नेतृत्वको गठबन्धनका अनुसार यस नागरिक विमानस्थल र वरपरका क्षेत्रमा भएका आक्रमणहरूमा परि 73 जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन्। यसमा महिला तथा बालबालिका समेत घाइते भएका छन् भनेर खबर रहेको छ आजको गोर्खापत्रको पहिलो पृष्ठमा। आज कान्तिपुरले आफ्नो पहिलो पृष्ठमा खबर छापेको छ, तस्विर छ, दीपक केसीले कैद गर्नुभएको हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुको भीड़ भनेर रातामै तस्विर रहेको छ। त्यसै गरी 33 होल्डिङ सेन्टरमा 24 बाढ़ी पीड़ित खाने पानी मुख्य समस्या महामारीको जोखिम भनेर खबर छापिएको छ। दया दुधराज र अर्जुन पौडेलले लेख्नु भएको छ। विदुर नगरपालिका स्थित पिपल टारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविसा श्रेष्ठ र श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमा नै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविसालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसी लगेकी छन्। योविसा एक्लै बिरामी होइनन्, सेन्टरमा रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिना शिशुलाई पनि ज्वरो आएको छ। के भएको भन्दा साउने सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ भनेर खाने पनि मुख्य समस्या महामारीको जोखिम 33 होल्डिङ सेन्टरमा 24 बाढ़ी पीड़ित भनेर बाढ़ी पीड़ितहरू बिरामी भइरहेको र राम्रो उपचार नपाएको प्रसंगलाई कान्तिपुरले आज लेखेको छ। त्यसै गरी भोटेकोशी बाढ़ीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति भनेर यज्ञ भन्जाडेले लेखेको खबर रहेको छ। भोटेकोशी बाढ़ीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकार र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रूपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनले एनएको प्रतिवेदनले अनुमान गरेको छ। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ भन्ने खबर छ भने अर्को खबर रहेको छ, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति असर पर्छ भनेर दया दुधराजले लेख्नु भएको खबर रहेको छ। कसैको जीवन 80 वा 90को दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा फराकिलो काँध भएको पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रङको तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो, न त दशक अघि खिचिएको तस्विर, मात्र एआईले केही सेकेन्डमा तयार पारिदिएको कृत्रिम नोस्टालिजिया हो। स्क्रिनमा एउटा बटन थिचेर बनाएको यो रमाइलो ट्रेन्डको पछाडि पनि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, विद्युत खपत गृह र पानीको अदृश्य मूल्य जोडिएको छ। दक्षिण एसियाका प्रख्यात राजनीतिक खेलाड़ी र कलाकर्मी समेतले यो एआई नोस्टालिजिया ट्रेन्डमा सामेल भएका छन्। भर्चुअल दुनियाँमा यो ट्रेन्ड जति रमाइलो र सहज देखिए पनि वातावरणमा उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। त्यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमा रहेको भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलमा दिएको निर्देशन फाइबर अप्टिक केबल हुँदै हजारौं किमी टाढा रहेको विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खबर गर्दै गणितीय जोड घटाउ मार्फत सो तस्विर निर्माण गर्छन् भनेर खबर रहेको छ। आज नयाँ पत्रिकामा अनियन्त्रित महँगी भनेर खबर छापिएको छ, अजित अधिकारीले लेख्नु भएको छ। चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। 1 महिनामै चामलको मूल्य प्रति बोरा 400 रुपियाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको भार झेल्न बाध्य छन्। बाढ़ी पहिरोको कारण सड़क तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढ़ाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन भनेर लेखिएको छ। चामल पहिले 2200 बाट 2600 पुगेको, लङ ग्रेन चामल 3200 बाट 3600 पुगेको छ। दाल पहिले, मासको दाल पहिले 140 बाट अहिले 200 पुगेको छ। रहरको दाल 190 बाट अहिले 210 पुगेको छ। चना 130 बाट 140 पुगेको छ। तेल सनफ्लावर पहिले 280 बाट अहिले 310 पुगेको छ। भटमासको तेल 270 बाट 300 रुपियाँ पुगेको छ। धारा तोरीको तेल पहिले 375 बाट अहिले 380 पुगेको छ। तरकारी प्याजमा पहिले 60 रुपियाँबाट अहिले 120 रुपियाँ पुगेको छ। आलु 120 बाट 160 पुगेको छ। काउली 100 बाट 180 पुगेको छ। गोलभेडा 60 बाट 100 रुपियाँ पुगेको छ। भिन्डी, परवल, भेन्डा 80 बाट 100 पुगेको छ। करेला 70 बाट 100 पुगेको छ। बन्दा मुला 50 बाट 80 पुगेको छ। कागती 200 बाट 450 रुपियाँ पुगेको छ भने अण्डा प्रति केट 575 रुपियाँबाट 605 पुगेको छ। त्यसै गरी अण्डाको भावमा साउनमा 4 पटक र भदौमा 2 पटक बढ़ाइएको छ। चिनी किलोको 140 पुग्यो बजारमा, त्यो पनि अभाव छ भनेर लेखिएको खबर रहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराँती भन्छन्, हामी मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा छैनौं। त्यसै गरी उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हा भन्छन्, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन भनेर लेखिएको छ। त्यसै गरी जापानिज इन्सेफलाइटिसको संक्रमण, कोशीमा 2 महिनामै 11 को मृत्यु, झापा मोरङ सुनसरी र इलाममा संक्रमण भनेर खबर छ। चिरञ्जीवी घिमरेले लेख्नु भएको छ। क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाईबाट हुने जापानिज इन्सेफलाइटिस जेईको संक्रमणबाट कोशी प्रदेशमा 2 महिनामै 11 जनाको मृत्यु भएको छ। झापामा 7 र सुनसरीमा 2 तथा मोरङ र इलाममा 1-1 गरी 11 जनाको ज्यान गएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयमा झापामा 5 जनाको मृत्यु भएको तथ्याङ्क आएको प्रवक्ता डाक्टर सभ्यता पन्थीले बताइन्। तर जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख विजय कुमार दासले झापाको मेची नगरमा 2, अर्जुनधारा बिर्तामोड 12 दशी, हल्दीबारी र भद्रपुरमा 1-1 जनाको मृत्यु भएको बताए। मन्त्रालयमा तथ्याङ्क पुगिन नसकेको हुन सक्ने उनको भनाइ छ भनेर खबर रहेको छ। जेई विरूद्ध झापामा असोज माझदेखि खोप लगाउने तयारी भनेर पनि लेखिएको छ। त्यसै गरी 3 धारा संस्कृत छात्रावास पुस्तकालयको बेहाल भनेर खबर रहेको छ। अमूल थापाले कैद गर्नुभएको छ। संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ अन्तर्गत रहेको छात्रावासमा 86 विद्यार्थी छन्। आचार्य र शास्त्री विद्यार्थी बस्ने छात्रावासको पुस्तकालय भने धुलो टकटक्याउनु पर्ने अवस्था छ। 2072 भूकम्पले क्षतिग्रस्त बनेको 3 धारा छात्रावास पुननिर्माणको पर्खाइमा छ। छात्रावासमा पानी चुहिएर पुस्तकमा पनि क्षति पुगेको छ भनेर खबर रहेको छ। त्यसै गरी 21 राजदूत नियुक्ति सिफारिश गृह कार्य, प्रधानमन्त्री बालन शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क जानु अघि सिफारिश गर्ने तयारी भनेर परशुराम काफ्लेले लेख्नु भएको खबर छ। प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालन शाह 6 असोजमा संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयोर्क जानु अघि रिक्त देशका लागि राजदूत नियुक्तिको सिफारिश गर्ने तयारी भएको छ भनेर लेखिएको छ। खुल्ला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिव मध्येबाट 8 देशमा राजदूत सिफारिश हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुल्ला आवेदन मागेकोमा 4 महिनापछि नियुक्त सिफारिशमा अन्तिम चरणमा पुगेका अधिकारीहरूले बताएका छन्। राजदूत नियुक्ति सिफारिश प्रक्रिया अन्तिम चरणमा छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ पत्रिकासँग भने कुनै पनि बेला राजदूत नियुक्तिका लागि सिफारिश हुन सक्छ भनेर लेखिएको छ। त्यसै गरी 2700 आवेदनबाट सम्भावित राजदूतहरूको सूची बन्दै भनेर नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमन, साउदी अरेबिया लगायतका लागि राजदूत पदमा आवेदन माग भएको थियो। यी मध्ये परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ। परराष्ट्र मन्त्रालय बाहिरका विज्ञ प्राज्ञिक व्यक्ति तथा अवकाशप्राप्त उच्च उपसचिवदेखि सहसचिव, नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरीका अवकाशप्राप्त अधिकारी तथा अवकाशप्राप्त निजामती कर्मचारीले पनि आवेदन दिएका छन्। परराष्ट्र मन्त्री खनालले आवेदकहरूको सूची सार्वजनिक नगरिने बताउँदै आएका छन् भनेर खबर रहेको छ। त्यसै गरी महिलामाथि हुने साइबर बुलिङ विरूद्ध संकल्प प्रस्ताव दर्ता शीर्षकको खबर छ, जसलाई हामीले यस अगाडि अन्य पत्रिकाबाट पढिसकेका छौं। र श्रोता, यिनै सामग्रीका साथमा कार्यक्रम अन्नपूर्ण सम्पूर्णको निर्धारित समय सकिएको छ। यति जेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र विभोर अधिकारीका साथमा अन्नपूर्ण सम्पूर्ण टिम बिदा हुन्छौं। रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्दै गर्नुहोला। नमस्ते, शुभ दिन।
3: रेडियो अन्नपूर्ण नेपाल 94 मा
4: अन्नपूर्ण सम्पूर्ण।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इनमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु।
6: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकतः प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
7: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकतः बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 83 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
6: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर।
7: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
6: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ। रिलुचोर माध्यमिक विद्यालयको कक्षा 11 विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
8: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा 11 भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
6: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि 1-1 प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
8: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
6: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
7: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
6: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश भएको मितिले 7 दिनको दिउँसो 12 बजे भित्र। दरभाव पत्र खोल्ने मिति र समय, दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
7: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर बझाङ।
6: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
7: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
6: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर, बझाङ बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ, थप जानकारीका लागि फोन नम्बर 092-421-058।
9: पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर नफालौ, प्लास्टिकको प्रयोग घटाऊ, नदी जंगल र धार्मिक स्थलको संरक्षण गरौ। मुस्कान सहितको स्वागत, स्वच्छ वातावरण र सुरक्षित गन्तव्यले पर्यटकको मन जित्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। पर्यटकीय सम्पदाको संरक्षण गरौ, पर्यटनबाट समृद्धि बढाऊ।
10: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
11: Coming up next, patriotic Nepali songs honoring our nation and its heroes. Only on Jaya Prithvi FM 96.3 MHz and Sethi FM 93.6 MHz.
12: Sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur, Bajang. Choose organic, stay healthy.

0: पर्यटन विकास समृद्धिको आधार हाम्रो गाउँ, हाम्रो संस्कृति, हाम्रो प्रकृति र हाम्रो सम्पदा नै पर्यटनको पहिचान हुन्। पर्यटकलाई सम्मानपूर्वक व्यवहार गरौं, पर्यटकीय स्थल सफा राखौं, प्राकृतिक सम्पदा संरक्षण गरौं र स्थानीय संस्कृति तथा परम्पराको जगेर्ना गरौं। पर्यटनको विकासले रोजगारी सृजना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र समृद्धिको ढोका खोल्छ। पर्यटन प्रवर्धनमा सबैको साथ आवश्यक छ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
2: मुख सफा राख्न क्यार्नु पड्दो छ,
3: दिनको दुई चोटी दाँत मास्नु पड्दो छ, दाँत मास्नका लागि नरम ब्रुसको प्रयोग गर्नु पर्दो छ, सधैँ सन्तुलित भोजन खानु पर्यो, गुलिया खानेकुरा कम खानु पर्यो, सुर्तिजन्य पदार्थ सेवन गर्नु हुँदैन, मध्यपान गर्नु हुँदैन, सुपारीको सेवन गर्नु हुँदैन, वर्षको एक चोटी दाँतका डाक्टरलाई जसाउनु पर्दो छ रे कुनै मुख सम्बन्धी समस्या पर्यो भने स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दो छ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको सूचना। यस नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीनको चार किल्ला पूर्वमा धौलाको पैराबाट दलेको ओडार हुँदै खुतेडाको धारसम्म, पश्चिममा चुचुरकोटको च्यान डाँडा रिउलेको कुरेला हुँदै माचेको तल्लो सुयेलीसम्म, उत्तरमा माचेको धार पाटपाटाको धारदेखि बीचको पानी हुँदै धौलाको पैरासम्म र दक्षिणमा खुतुडाको धार हुँदै रड्ने चौका मस्टाको ढोकदिने हुँदै जाडनाउला जाने बाटो डाँडा खर्कसम्म जडीबुटी संकलन, आलोकाचो दारका, ढुङ्गामाटो गिट्टी उत्खनन, आगजनी, चोरी सिकारी, वन पैदावार फडानी, वन अतिक्रमण, सीमा मिच्ने लगायतका प्रतिबन्धित कार्य नगरी नगराइदिन हुन सम्पूर्ण यस वनका उपभोक्ता तथा आसपासका गाउँवासी तथा वडावासी र भेडा बाख्रा पालकहरूमा अनुरोध गर्दछौ। यदि नियम विपरीत उल्लेखित कार्य गरेमा वा गराएमा वन ऐन नियम अनुसार इलाका प्रहरी कार्यालय भातेखोला र डिभिजन वन कार्यालय बझाङको सहयोगमा कडा कारवाही गरिने बेहोरा सम्पूर्णमा जानकारी गरिन्छ। अध्यक्ष जयराज धामी, सचिव बलबहादुर धामी, कोषाध्यक्ष यशोदा सार्की। थप जानकारीका लागि सचिव बलबहादुर धामीको मोबाइल नम्बर 9742385056 फोन गर्न सकिनेछ। नेटा चौघर सामुदायिक वन उपभोक्ता समूह मस्टा तीन बझाङ।
5: Now you're listening
6: Patriotic Nepali songs
5: sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur, Bajang. Choose organic, stay healthy.

0: नियमित योग, प्राणायाम र ध्यानले शरीरलाई स्वस्थ र मनलाई शान्त बनाउँछ। तनाव, चिन्ता तथा विभिन्न दीर्घरोगको जोखिम कम गर्न योग उपयोगी मानिन्छ। दैनिक केही समय योगका लागि छुट्याउँ, स्वस्थ र सकारात्मक जीवनतर्फ अघि बढाउँ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङद्वारा जनहितमा जारी सन्देश।
2: हजुरहरूले नानीलाई समयमै अस्पताल लिएर आउनु भएको छ। नानीको चाहिँ मुटुको दर्पण बढ्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीर सुनिने,
3: खुट्टाको जोडीहरू दुख्ने भएको छ। यसको अलावा नानीको शरीरमा ससाना किर्खाहरू पनि देखिएको छ। यो भनेको बच्चाहरूमा मुटुको बाटोको लक्षण।
4: बाल बालिकाहरूमा बारम्बार घाँटी दुख्ने र यसको केही समयपछि ज्वरो आउने, छालामा डाबर अथवा चाहिँ गिर्खाहरू आउने, जोर्नीहरू सुन्निने या बार बार दुखिरहने र दौड्दा धड्कन बढ्ने अथवा स्वस्वा हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य कर्मीको या चिकित्सकको परामर्श लिनुपर्दछ। यसो नगरेमा भविष्यमा मुटुको भाल बिग्रेर जीवनभर दुःख पाउने या शल्यक्रियासम्म पुग्नुपर्ने स्थिति आउन सक्दछ।
5: Patriotic Nepali songs
1: sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur Bajang, Choose Organic, Stay Healthy.

0: धुमपान र मद्यपानको सेवनले निम्ति आउँछ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु।
1: कस्तो असभ्य मान्छे यार, मान्छेहरूको भिड भएको ठाउँमा चुरुट त नतान्नु नि यार।
2: ए त्यो छी, हाँस्दा पनि सुर्ती गुटखाले बिगारेको दाँत कस्तो नराम्रो देखिया, अनि नजिक त पर्नै नहुने, चुरोटको वास गन्ध आउँछ।
3: बिचरा, कमाएको पैसा जति जाँड रक्सी चुरोटमै सक्याउँछ, अनि कसरी सक्छ त परिवार? बच्चाहरूको सामुन्नेमा पनि धुम्रपान मद्यपान गर्दो रहेछ, उसको त 12 वर्ष छोराले पनि चुरोट तान्दै हिँड्छ रे त।
2: हे भगवान्, कस्तो श्रीमानको फेला परिएछ, कहिल्यै समयमा घर आउने होइन, राति राति चिल्ला जाड धोकेर आयो, हल्ला गर्यो, कम से कम बाल बच्चाको बारेमा सोचे पनि त हुन्थ्यो नि।
4: मर्यो रे, क्यान्सर लागेर? मैले त सम्झाउने गर्थे, मानेन, कुलतमा फसेपछि कसको के लाग्दो रहेछ र?
5: सुर्ती चुरोट सेवन गर्ने, जति सुकै पढे लेखेको भए पनि, जति सुकै ठुलो जागिरे भए पनि, त्यस्ता असभ्यसँग म बिहे गर्न सक्दिन।
0: धुमपान अनि मद्यपान निम्त्याउँछन् सधैँ घृणा, गरिबी, रोग अनि अल्पायुमै मृत्यु। अमूल्य जीवनलाई कुलतमा नफसाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
7: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको 4 किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो 4 किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको 4 किल्लाभित्र पशु चौपाय, भेडा बाख्रा छाडा नछोडिदिनु हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको 4 किल्लाभित्र यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ।
6: साथै यस वनको लागामाण्डुबाट गल्ला चौका हुँदै डाँडा खर्कदेखि साढाका ओडारसम्म रजाडाका उपभोक्ता र अन्य उपभोक्तालाई पाला नकाट्न यसै सूचनाबाट जानकारी गराइएको छ।
7: बनहेराला
6: बिरजन विष्ट, शिवु विष्ट र डब्बल धामी।
7: जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख अठायत सचिव, मोबाइल 98 65 76 21 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
10: Now you're listening
11: Patriotic Nepali songs
10: sponsored by Bhupu Sainik Organic Agriculture Industry, Ring Road, Chainpur, Bajang. Choose organic, stay healthy.
12: किरण एन्टरटेनमेन्ट प्रस्तुत गर्दछ डोलराज नेपालीको राष्ट्रभक्ति गीत सिमाना।

0: check. अहिले बिहानको 8 बजेको छ.
1: It's 8 AM.
2: शुभ प्रभात.
3: अबको प्रस्तुति
1: थाहा अपडेट.
4: यस सम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ. यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट पारेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ. यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ. आज भगवान श्री गणेशको पूजा आराधना गरिन्दैछ. हरितालिका तीज पर्व अन्तर्गत गणेश चतुर्थी पर्व मनाउन लागि हो. सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ. शिव पार्वतीका पुत्र गणेशलाई हरितालिका तीजको व्रत पारायण गरी व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो. आज बिहानैदेखि राजधानी लगायत देशका विभिन्न गणेश स्थानमा भक्तजनको लाम लागेको छ. काठमाडौँ उपत्यकाको अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो. भाद्र शुक्ल तृतीयाका दिन सुखोत्त दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ. मंगल चतुर्थी समेत भनिने आजको दिन नेवार समुदायले चौथा पर्वको रूपमा मनाउँछन्. यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन छ. यस वर्ष यो पर्व मंगलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ. मुस्ताङमा आजदेखि घरप जुङ जलवायु सम्मेलन 2083 हुँदैछ. कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगिसकेका छन्. हिजो साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढी अतिथि मुस्ताङ आइपुगेका खरबजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन आयोजना गर्न लागेको बस्नेतले जानकारी दिनुभयो. सम्मेलनमा हिमाल पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ. साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै खरबजोङ घोषणा पत्र 2083 जारी गरिनेछ. सम्मेलनको व्यवस्थापनको लागि पालिका अन्तर्गतका 5 वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो. पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि बनाइएको ट्र्याकको निर्माण अन्तिम चरणमा पुगेको छ. आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा अवजात गराइएको थियो. परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको हो. नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ. पर्सि असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढ़ाइरहेको उहाँको भनाइ छ. उहाँका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11 देखि 12 उपकरण परिचालन गरिएको थियो. अहिले काम अन्तिम चरणमा पुगेकोले करिब 40 देखि 50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ. आवश्यकता अनुसार ग्रेडर, रोलर र भेटर सहित 5-6 भेबी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाईको सड़क र नाली सहित करिब 7.5 मिटर क्लस्टरको संरचना निर्माण गरिएको उहाँले बताउनु भएको छ। र अब मौसम, अहिले बिहान देशैभरको मौसम सामान्यतया बदलिरहे, केही स्थानमा पानी परिरहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, कोशी, बागमती सहितका केही स्थानमा प्रदेश सहितका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। पछिल्लो छ घण्टामा कोशीको सङ्खुवा सभा लगायत देशका केही ठाउँमा धेरै भारी वर्षा मापन भएको हो। सङ्खुवा सभाको टासे गाउँ स्नो स्टेशनमा पछिल्लो छ घण्टामा 180.6 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भक्तपुर, मकवानपुर, उदयपुर, दैलेख र जाजरकोटको सीमा क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। भारी वर्षा भएपछि काठमाडौँ जिल्ला स्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा गैराती जल सतह सतर्कता तह पार गर्दा नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको थियो। भक्तपुरको चाङ्गोनारायण स्टेशनमा 111 मिलिमिटर वर्षा मापन गरिएको थियो, जसका कारण मनोहरा नदीमा बाढ़ी आउँदा किनारका बासिन्दा त्रसित बनेका थिए। प्रहरीले सुरक्षित रहन माइकिङ गरेका थिए। आज पनि देशभर मौसम बदली भई केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 8 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार।

0: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ, ठगुन्ना र दहे, तलकोट छ बढी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
0: बुढ्यौली जीवनको स्वाभाविक चरण हो। ज्येष्ठ नागरिकलाई अपमान, व्यवस्था वा हिंसा नगरी सम्मानपूर्वक व्यवहार गरौं। उहाँहरूको अनुभवबाट सिकौं। आवश्यक स्वास्थ्य सेवा र सामाजिक सुरक्षा सुविधामा पहुँच सुनिश्चित गरौं। आज हामीले गर्ने सम्मानले भोलि हामीले पाउने सम्मानको आधार तयार गर्छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: 가장.
1: 아바코 프로스투티
0: 풀 볼륨

0: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौँ र आफू पनि सफा बनाऊ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
2: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छेमेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
3: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम, तरकारी व्यवसायको उत्पादन, प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर, छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण, अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक, गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन, भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण, जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि। उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर पीएएन प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092421304, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउदको मोबाइल नम्बर 9841467149।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।

0: मानो ताको आवाज
1: तपाईं सुन्दै हुनुहुन्छ
2: फुल भोल्युम।
3: गफ होइटाउन सम्धी हिँडेर जापान गइयो, 7 लाखको कपमा 8 लाखको चिया खाइयो। जापानमा पनि बम्बई भन्ने सहर छ सम्धी, हिन्दी भाषा बोल्छन्, सुनचादीको त कुरै नगर्नु सम्धी, मानवबाट बेच्छन्।
4: गफ नलाउनु सम्धी।
3: हो के सम्धी हो।

0: रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरु कर्नाटकमा तपाईँलाई स्वागत छ।
0: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत प्रबन्धक 9972486387, मञ्जुनाथ होटलका मुख्य सञ्चालक 9886364403 र विकास खडायत 9971324312।
0: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरु, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत भई कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: सूचीकृत गर्न आवश्यक कागजातहरू: 1. पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान 1, 2. संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान 1, 3. स्थायी लेखा नम्बर PAN वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, 4. आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान 1, 5. संस्था, समूह, सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान 1, 6. आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान 1। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तर छान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडाहरूमा, 24 पाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थरचिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वडाहरू।
2: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9 र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: 1. कार्यक्रमको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख। 2. कार्यक्रमको नाम: रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख। 3. कार्यक्रमको नाम: बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख। 4. कार्यक्रमको नाम: उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। 5. कार्यक्रमको नाम: उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5।

0: बजेट 2.8 लाख छ। कार्यक्रमको नाम प्रांगारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक, जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक, स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक, आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक, सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र थान एक, पुनश्चह प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841767149।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: फुल भोल्युम।

0: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
1: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय, पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
0: मिलन फोटो स्टुडियोमा साइन बोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0942421166, मोबाइल नम्बर 9848485031, 9865988888 र 9840211391।
2: विकास निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। आफ्नो गाउँ वा टोलमा भइरहेको निर्माण कार्यको निगरानी गरौँ। गुणस्तरहीन काम, ढिलासुस्ती वा अनियमितता देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ। सकारात्मक सुझाव दिउँ, गलत कामको विरोध गरौँ। जनताको सक्रिय सहभागिताले विकासलाई प्रभावकारी र दिगो बनाउँछ। जिम्मेवार नागरिक बनौँ, समृद्ध समाज निर्माणमा योगदान गरौँ।
3: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ
5: फुल भोल्युम

0: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
2: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
0: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
1: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
2: पेटको रंगीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको ईसीजी गरिने,
0: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
1: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
2: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
0: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
3: सुनकुडा क्याम्पसको 4 वर्ष स्नातकत प्रथम वर्ष आंशिक 2082 विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्ष स्नातकत बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 देखि असोज 22 गतेसम्म दोब्बर दस्तुर, तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
3: तपसिल: हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001015003155 परीक्षा शुल्क बुझाएको सकल भौचर।
4: नोट: आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
3: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ।
5: तपाईं सुन्दै हुनुहुन्छ
6: फुल भोल्युम

0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
1: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गतेभित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र आवश्यक शुल्क।
1: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टाछ, रिलु, बझाङ।
0: सत्यवादी माध्यमिक विद्यालय भोपुरको मसलन्द स्टेशनरी तथा प्रशासनिक सामग्री आपूर्ति सम्बन्धी 7 दिने सिलबन्दी दरभाव पत्र आह्वानको सूचना।
2: यस विद्यालयलाई शैक्षिक सत्र 2083-84 लागि आवश्यक पर्ने स्टेशनरी, मसलन्द, परीक्षा प्रिन्टर तथा प्रशासनिक सामग्रीहरू आपूर्ति गर्न इच्छुक र योग्यता पुगेका आधिकारिक उत्पादक, थोक विक्रेता वा सप्लायर्सहरूबाट सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन 2083 प्रावधान बमोजिम, रितपूर्वकको 7 दिने सिलबन्दी दरभाव पत्र आह्वान गरिन्छ।
0: फारम प्राप्त गर्ने र बुझाउने स्थान विद्यालयको प्रशासनिक शाखा। दरभाव पत्र दर्ता गर्ने अन्तिम मिति यो सूचना प्रकाश सित भएको मितिले 7 दिनको दिउँसो 12 बजेभित्र। दरभाव पत्र खोल्ने मिति र समय दरभाव पत्र दर्ता गर्ने अन्तिम दिनको दिउँसो 2 बजे विद्यालयको बैठक हलमा। थप विवरण, अन्य शर्तहरू यसै कागजातमा उल्लेख भए बमोजिम हुनेछ। विस्तृत शर्त तथा बीओक्यूको लागि विद्यालय प्रशासनमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।
2: खगेन्द्र प्रसाद जैसी, प्रधानाध्यापक, सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङ।
3: विकास निर्माणमा पारदर्शिता र जवाफदेहिता भए मात्र जनताको विश्वास कायम रहन्छ। योजनाको बजेट, लागत, कार्य अवधि, प्रयोग हुने सामग्री र खर्चको विवरण सार्वजनिक गरौँ। उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित निकायले सबै जानकारी खुला राख्दा अनियमितता कम हुन्छ र नागरिकको सहभागिता बढ्छ। विकासलाई सफल बनाउन सूचना लुकाउने होइन, सूचना साझा गर्ने संस्कार बसालौँ। पारदर्शिता नै सुशासनको पहिलो आधार हो।
4: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
5: तपाईं सुन्दै हुनुहुन्छ
6: फुल भोल्युम

0: time check.
1: अहिले बिहानको 9 बजेको छ.
2: It's 9 a.m.
3: शुभ प्रभात.
4: अब प्रसारण हुँदैछ उज्यालो 90 नेटवर्कबाट प्रसारित नेपाल खबर.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। सोनखुवा सभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी कोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 30 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शव मध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा
28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरतीसहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्चा फुलुरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उडाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिँदै आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले 1 गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अप्नाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना अझै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भीड। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो।

0: मन जित्छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। पर्यटकीय सम्पदाको संरक्षण गरौं, पर्यटनबाट समृद्धि बढाऊ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: पातलिक सामुदायिक वन 26 पाथिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरुरी सूचना।
3: यस पातलिक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा

0: व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने, इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
0: छात्रावासको व्यवस्था भएको,
1: भर्ना कार्यक्रम, भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म, भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म, कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 43 41 26 र 98 68 57 68 95।
0: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
0: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।
2: जय पृथ्वी एफएममा अबको पालो निरन्तर देउडा गीतहरूको।

0: पर्यटन विकास समृद्धिको आधार हाम्रो गाउँ, हाम्रो संस्कृति, हाम्रो प्रकृति र हाम्रो सम्पदा नै पर्यटनको पहिचान हुन्। पर्यटकलाई सम्मानपूर्वक व्यवहार गरौं, पर्यटकीय स्थल सफा राखौं, प्राकृतिक सम्पदा संरक्षण गरौं र स्थानीय संस्कृति तथा परम्पराको जगेर्ना गरौं। पर्यटनको विकासले रोजगारी सृजना गर्छ, स्थानीय उत्पादनको बजार विस्तार गर्छ र समृद्धिको ढोका खोल्छ। पर्यटन प्रवर्धनमा सबैको साथ आवश्यक छ।
1: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
2: जय पृथ्वी एफएममा तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर देउडा गीतहरू। सुन्दै रहनुहोस् जय पृथ्वी एफएम।

0: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि
1: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
0: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
1: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सिट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
0: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
1: कक्षा 11 ग्रेड सिट प्रतिलिपि एक थान।
0: पासपोर्ट साइजको फोटा 4 प्रति।
1: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ,
0: व्यवस्थापनका लागि 6,525 रुपियाँ
1: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001017503 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
0: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
1: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
0: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखाशास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
1: थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 41 41 26 र 98 68 57 68 95।
0: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख,
0: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।
2: सेती एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज, यो हो जय पृथ्वी एफएम नेटवर्क।
3: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ, आउनुहोस् फेरि एक पटक जय पृथ्वी एफएम मा रमाइलो गरौं।
4: जय पृथ्वी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ निरन्तर देउडा गीतहरू। सुन्दै रहनुहोस् जय पृथ्वी एफएम।

0: कमसल सामग्री प्रयोग गरेर बनाइएका सडक, भवन वा पुलले विकास होइन दुर्घटना निम्त्याउँछन्। निर्माण कार्यमा गुणस्तर कायम गर्नु निर्माण व्यवसायी, उपभोक्ता समिति, प्राविधिक र सम्बन्धित सबैको साझा दायित्व हो। सम्झौता अनुसार काम सम्पन्न गरौं, प्राविधिक मापदण्ड पालना गरौं र समयमै काम सकौं। राम्रो निर्माणले राज्यको लगानी बचाउँछ, नागरिकको विश्वास बढाउँछ र विकासलाई दिगो बनाउँछ। गुणस्तरमा सम्झौता नगरी जिम्मेवारीपूर्वक काम गरौं।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: मौसम परिवर्तनसँगै रुगाखोकीको समस्या बढ्न सक्छ। तातो पानी पिउने, पौष्टिक खाना खाने, शरीरलाई न्यानो राख्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गरौं। समस्या बढेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न नबिर्सौं।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङबाट जनहितमा जारी सन्देश।
3: छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
4: जय पृथ्वी एफएममा तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर देउडा गीतहरू। सुन्दै रहनुहोस् जय पृथ्वी एफएम।

0: नथिङ हेलो
1: हजुर बुवा
0: मेरो नातिनी के छ बाबा आई लभ यु
1: हजुर बुवा हामीलाई लिन आउनुहोस् न
0: के रे
1: ड्याडी मम्मी अफिस गएर आउनुहुन्छ घर आउन साथ टिकटक सुटिङ गर्नुहुन्छ कि त फोनमा को कोसँग कुरा गर्नुहुन्छ
2: भोक लाग्यो भन्दाखेरि पनि आफै चौचौ पकाएर खाऊ भन्नुहुन्छ
1: हामीलाई त ध्यानै दिनुहुन्न
0: ल ल तिमीहरूलाई म तुरुन्त लिन आउँछु ल लुगा सुगा सबै प्याक गरेर बस्नु ल आए तुरुन्त आए ल
2: कति मोबाइल खेलाइरहनु भएको हामीलाई भोक लाग्यो क्या
3: हे कति कराको ल तिमी पनि यही मोबाइलमा भुल बुढा मेरो हिजोको टिकटकको भिडियो त भाइरल भएछ त
4: तिम्रो भाइरल भइसक्यो मेरो झन् दाइरलै भइसक्यो
0: ए नाति नातिनाहरू
3: ए बुवा ढोक गरे
0: ढोक गरे बुवा ढोक गरे भनेर मोबाइललाई ढोक्ने तिम्रो ससुरो मोबाइल हो मेरो नाम मोबाइल बहादुर हो ए तँलाई मोबाइलले जन्मा
4: होइन बुवा
0: यो उमेर भनेको बच्चाहरूको जान्ने बुझ्ने सिक्ने बढ्ने उमेर हो यस्तो उमेरमा तिमीहरू बाउमा भएका मान्छेहरूले बच्चालाई लालन पालन पोषण गर्ने कि अफिसबाट आउन साथै मोबाइल चलाउने अनि के जाति बनाउने तिमीहरूको बाउ आमा छोरा छोरी सबै मोबाइल हो बच्चाहरू झन् मोबाइल चलाएर कुलतमा पर्लान् भनेर सम्झाउनु बुझाउनु त कहाँ हो आफै मोबाइल चलाउने पेट ए नाति नातिनाहरू तिमीहरू अब लुगा प्याक गरे हिँड हजुरबा
4: यिनीहरू पनि त मोबाइल चलाइरहेको थिएन अघिदेखि
2: के तपाईँले त हामीलाई मोबाइल दिनुभएको होइन र ल एकछिन मोबाइलमा भुल भनेर
1: अनि हामी रोयौँ भने पनि मतलब गर्नुहुन्न उल्टो ला मोबाइल खेल भनेर दिनुहुन्छ
0: तिमीहरू अभिभावक हो कि मोबाइल बाहक हो बच्चाले भोग लायो भन्यो भनेदेखि ला मोबाइल भनेर मोबाइलमा भुलाउन्थे नि अनि बच्चाले त्यो मोबाइल भित्र भएको त्यो सिन आँखाले खाएर बच्चाको भुँडी भरिन्छ अनि दाल भात तरकारी बच्चाहरूले खाएनन् भनेदेखि अनि कार्टुन देखाएर बच्चाले दाल भात तरकारी खुवाउने अनि भोलि पर्सि बच्चाहरूलाई दाल भात तरकारी रोटी कस्तो हुन्छ भनेर सोध्यो भनेदेखि कार्टुन जस्तो हुन्छ भन्यो भने के गर्ने प्याक गर लुगा प्याक गर ल
4: बुवा हामीबाट गल्ती भयो
3: बुवा अब हामी अभिभावकको पुरै भूमिका निर्वाह गरेर यिनीहरूको हेरचाह गर्छौँ बुवा
0: ल उसु भएदेखि ठिकै छ आइन्दा यस्तो गर्ने होइन है एकपल्टलाई मैले माफी दिएँ
3: हस् बुवा
0: सबैजना हाँस
5: अभिभावकबाट आफ्ना बाल बालिकामा पूर्ण ध्यान नपुग्दा बाल बालिकामा नैराश्यता पैदा हुन सक्छ त्यसैले आफ्ना बाल बालिकाहरू प्रति पूर्ण ध्यान केन्द्रित गरौं
6: सिटी एफएम र जय पृथ्वी एफएम को संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क
7: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौँ
8: जय पृथ्वी एफएममा तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर देउडा गीतहरू सुन्दै रहनुहोस् जय पृथ्वी एफएम

0: time check.
1: अहिले बिहानको 10 बजेको छ।
2: गर्न लागेको बस्नेतले बताउनुभयो, सम्मेलनमा हिमाल पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरपझोङ घोषणा पत्र 2083 जारी गरिनेछ। सम्मेलनको व्यवस्थापनका लागि पालिका अन्तर्गतका 5 वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघ संस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताउनुभयो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आज दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तरको कार्यसूची राखिएको छ। संसद सचिवालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनाल र भूमि व्यवस्था सहकारी तथा संघीय मामिला सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग मन्त्रालय सम्बन्धी मौखिक प्रश्नोत्तर हुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट पारेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। आज भगवान श्री गणेशको पूजा आराधना गरिँदैछ। हरितालिका तीज पर्व अन्तर्गत गणेश चतुर्थी पर्व मनाउन लागि हो। सत्ययुगमा भाद्र शुक्ल चतुर्दशीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। शिव पार्वतीका पुत्र गणेशलाई हरितालिका तीजको व्रत पारायण गरी व्रत बस्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आज बिहानदेखि राजधानी लगायतका देशका विभिन्न गणेश मन्दिरमा भक्तजनको लाइन लागेको छ। काठमाडौँ उपत्यकाको अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायतका मन्दिरमा गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानदेखि भक्तजनको लाइन लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान छ। मंगल चतुर्थी समेत मानिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन छ। यस वर्ष यो पर्व मंगलबारकै दिन परेकाले यसको विशेष महत्व रहेको छ। गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका 4 विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको रथ यात्रा गर्दै गणेश खत यात्रा मनाइँदैछ। सूर्य विनायक नगरपालिका वडा नम्बर 8 र 6 का बासिन्दाले बिहान सूर्य विनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्ति खटमा राखी रथयात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्य विनायक नगरपालिका 8 का अध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो। गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथोरोहण गरी सिन्दूर यात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ 40 गाउँ गहना देवी मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरणीको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा छ। खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरी टोल टोलमा परिक्रमा गरिनेछ। र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि बनाइएको ट्रैक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिइएको छ। नयाँ ट्रैक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्कोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। पर्सि असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढ़िरहेको छ। उहाँका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11-12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अध्यक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित 5-6 वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्रैकमा नदीको गेग्रान प्रयोग गरी ग्राभलिङ भइरहेको छ। करिब 300 मिटर लामो नयाँ ट्रैकमा 7 मिटर चौडाईको सड़क र नालीसहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।

0: वॉइस ऑफ ह्युमनिज्म.
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका र अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने.
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
3: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो. यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ. आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ. घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ. आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ. ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ. खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ.
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो. सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने हत्या छन्. नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दा छन्. आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ. आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता र मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्. प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने हत्ता छन्. आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्वपूर्ण जोखिम तत्त्व हो. तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर रा, मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ.
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश.
6: जीवनमी पर्ने नसोचेका घटनाबाट हुन सक्ने आर्थिक नोक्सानी कम अर्न जीवन रे सम्पत्तिको बिमाहरू.
7: बिमा अर्दा बिमाको शर्त र सुविधा निकारी बुझिकन नेपाल बिमा प्राधिकरणबाट मान्यता पाएका नेपाल भित्रकै बिमा कम्पनीहरूबाट मात्रै बिमा अरौं.
6: बिमा दाबी अर्नु पर्या समस्या भयाकि नेपाल बिमा प्राधिकरणमा उजुरी अर्न सकिने हो.
7: ठिक्क कुरा बुझ्नकी लागि फोन नम्बर
2: 0195900180 मा तथा इमेल info@nia.gov.np मा सम्पर्क गर्न सकिनेछ. नेपालका बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट है जनहितकी लागि जारी सन्देश.
1: दाजु तम्रा त बेली बटीका टिकटकै टिकटक फेसबुक भरि फोटै फोटा आउँदान. कहाँ धनगढीतिर गया है कि दाजु? ड्रेस पन फरक फरक किसिमका लागेका हुन्.
8: अरे भाजी तुक्कै दुनियाँमा है, मु त परि रिङ रोडे दो घुम्न जाउने लागेको. भूपू सैनिक अर्ग्यानिक कृषि उद्योगमा छेत्री, ठकुरी, मगर, थारू, राई, लिम्बू, गुरुङ सबैले लाउने ड्रेस आनेका रहेछन् देखिन. मैले त छानी छानी लिएर पानको टप पुल पनि राई नै तुले ताइनी झाइकन भिडियो र फोटा खिचेका हुन्.
1: भूपू
8: सैनिक अर्ग्यानिक कृषि उद्योग हो ता गएपछि तमी ड्रेस भने ड्रेस रैथाने बाली, दलहन बाली, तेलहन बाली, यी सिस्नो पाउडर सब चिज जडीबुटी सबै पाइने ठाउँ हो नि त त्यो. पहिलेबाटको विज्ञापन बज्दोदेखि न ताउनु रेडियो नि हो. तै जा दौडी गर, पर पानकोटा पुलनी झारे निका निका फोटा भिडियो बनाइ लैया.

0: हजुर, हाम्रा सेवाहरू रैथाने बाली, दलहन बाली, तेलहन बाली, सिस्नो पाउडर, सुगन्धित जडीबुटी, सुगन्धित मसला, अमिलो जातको चुक उत्पादन, अर्गानिक अचार, सिन्की, गुन्द्रुक, सांस्कृतिक पहिरनहरू जस्तै छेत्री, ठकुरी, मगर, थारू, राई, लिम्बू, गुरुङ लगायतका सबै जात जातिका परम्परागत सांस्कृतिक पहिरनहरू उपलब्ध गराइन्छ।
1: साथै सांस्कृतिक कार्यक्रमहरू, विवाह, मेला, पर्व, धार्मिक कार्यक्रम आदिमा पनि भाडामा दिने व्यवस्था गरिएको छ।
2: खिची राखम सम्झना फोटो त यो दुई दिने जिन्दगी छोटो छ। खिची राखम सम्झना
0: फोपो सैनिक अर्गानिक कृषि उद्योग रिङ रोडमा जाउँ, हाम्रो सांस्कृतिक पहिरन लगाऊ, फोटो भिडियो बनाऊ,
1: हाम्रो संस्कृति हाम्रो पहिचान।
0: नोट, रैथाने बाली सम्बन्धी, सिस्नो सम्बन्धी, गुन्द्रुक सिन्की सम्बन्धी तालिम दिने पनि व्यवस्था छ।
1: प्रोपराइटर छेउकला देवी कठायत,
0: सञ्चालक भुपु सैनिक चन्द्र कठायत, मोबाइल नम्बर 9848 28 33 92,
1: 97 63 81 08 13
0: र 97 64 41 40 66। भुपु सैनिक अर्ग्यानिक कृषि उद्योग रिङ रोड चैनपुर बझाङ तथा सुरमा देवी मन्दिर अगाडि चैनपुर बझाङ।

0: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: सूचना, शिक्षा, मनोरञ्जन अनि समाज परिवर्तनको अभियान जय पृथ्वी FM नेटवर्क, मानवताको आवाज।

0: चौकीडाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट छ बडी गाउँको सूचना।
1: तलकोट गाउँपालिका वडा नम्बर छ बडी गाउँ स्थित यस चौकीडाँडा सामुदायिक वनको चार किल्ला पूर्वमा थारी चौका हुँदै एक्ले भुजसम्म, पश्चिममा खुतकुडी हुँदै पातेमेला, उत्तरमा सुर्के हुँदै दक्षिण धजोन बुढीओडार, यी चार किल्लाभित्र जडीबुटी संकलन, आलो काँचो, दारकाठ अनुमति बिना संकलन नगर्न नगराउन हुनका लागि जानकारी गरिन्छ। साथै वन लसुन हाडे पूर्ण रूपमा बन्द गरिएको छ। यदि कोही कसैले अवैध रूपमा चोरी निकासी गरेको पाइएमा यस वनको ऐन कानून विधान र तलकोट वन डिभिजन कार्यालयको नियम अनुसार कार्यवाही भइजाने बेहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
0: गोरेधामी अध्यक्ष प्रेम बहादुर जेठारा, सचिव चौकीडाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट गाउँपालिका वडा नम्बर छ बडी गाउँ बझाङ।
2: कतै तपाईँका छोरा छोरीहरू कुलतमा फसेका त छैनन्? उनीहरूको संगत कस्ता मानिसहरूसँग छ? उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौं।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँको विश्वास, तपाईँको आफ्नै रेडियो जय पृथ्वी एफएम 96.3 मेगाहर्ज, मानवताको आवाज।
5: तपाईं सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: किन फोनमा मात्र झुन्डिए कि
1: होइन
0: को केटा हो यो
1: मेसेन्जरमा भेटेको कि डेढ महिना जति भयो
0: मान्छे भेटेको छैन लसिएर कुरा गर्छस् त
1: मलाई मनपर्छ कि
0: अनलाइनमा आजकल धेरैले धेरैलाई नराम्रो काममा प्रयोग गरिरहेका छन् त्यस्तै कारणले बालबालिका र हामी जस्ता किशोर किशोरीहरू साइबर बुलिङमा परिरहेका छन्
1: साइबर बुलिङ भने
0: सुन इन्टरनेटमा खराब मनसायले यौनजन्य सन्देश फोटो पठाउने त्यस्तो फोटो इन्टरनेटमा राखिदिने धम्क्याउने नग्न तस्विर राखेर अकाउन्ट बनाउने ब्ल्याकमेल गर्ने जस्ता कुरालाई साइबर बुलिङ भनिन्छ त पनि फोटो सोटो पठाउँदै छेस अप्ठ्यारोमा पर्छ है
1: ला अब के गर्ने
0: पठाकी छस् भने पहिला त्यसलाई मेटाउन लगा यदि मानेन भने प्रहरीलाई खबर गर्नुपर्छ प्रहरीको साइबर बुलिङ युनिटले छानबिन गर्छ
1: यति सानो कुरालाई यत्रो बनाउनु
0: सानो कुरा भन्दा भन्दै भोलि ठुलो समस्या आउन सक्छ यदि कसैले ललाई फकाई या दबावमा यस्ता कुरा गरिरहेको भए त्यो मानिसको बारेमा परिवारका सदस्य वा मिल्ने साथीलाई भन्नुपर्छ
2: के इन्टरनेट मेसेन्जर भन्दैछौ इन्टरनेटको दुरुपयोग नगर है नचाहिने काम गर्यो भने समस्यामा परिन्छ
0: यसलाई त्यही कुरा सम्झाएको आन्टी
2: लो च्याल्यु राम्रोसँग पढ है
3: तपाईँ हाम्रा बाल बालिका पनि साइबर बुलिङको शिकार हुन सक्छन् त्यसैले शिक्षक अभिभावक सबैले उनीहरूको आनी बानीमा ध्यान दिन जरुरी छ साइबर बुलिङमा पर्ने होइनन् पार्ने अपराधी हुन् सजग रहौ नडराउ यस्ता गतिविधि विरुद्ध रिपोर्ट गरौ
4: तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू

0: दय सामुदायिक वन उपभोक्ता समूह मष्टा सात दयको सूचना। यस मष्टा गाउँपालिका वडा नम्बर सातको दय सामुदायिक वनको सिमाना पूर्वमा मालिका द विनायक हुँदै लसुनतोला, पश्चिममा विनायक खिरखिरे पानी, ओखलछडा हुँदै पारिपातल सामुदायिक वनको सिमाना, उत्तरमा विनायक डाँडा, काउले लोद्या, बिराइना, बुढी ओडार हुँदै लौरो चढाउना र दक्षिणमा बाजुराको ढल्कना हुँदै द्वालकोट ठौर, च्याङसाकोट, लसुनतोला, बाँधे काँध हुँदै कुइरेसम्मको सिमानाभित्र कसैले आलोकाचो, दारकाठ, निगालो, झाप्रा, जडीबुटी, सोक्सिनु लगायतका अन्य जडीबुटीहरू यस दय सामुदायिक वनको उपभोग समूहको अनुमति बिना ननिकाल्न हुन र छाडा, भेडा, बाख्रा, घोडा, खच्चर नछोड्न हुन सम्पूर्णमा जानकारी गराइन्छ। यदि वन समितिको नियमको उल्लंघन गरेमा वन ऐन 2076, प्रदेश वन ऐन 2077 र वन नियमावली 2078 र 79 अनुसार कार्यवाही भइजाने बेहोरा समेत सूचित गरिन्छ। प्यारीलाल जेठारा अध्यक्ष, ईश्वरबहादुर द्वाल सचिव, जयराम जेठारा सहसचिव, दय सामुदायिक वन उपभोक्ता समूह मष्टा सात दय बझाङ।
1: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी, बाबा एजुकेशन कन्सल्टेन्सी।
2: तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।
1: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँ

0: होइन, तपाईँलाई थाहा छैन गाडीमा चुरोट पिउन पाइँदैन भन्ने कुरा?
1: तपाईँलाई के मतलब? तपाईँको पैसा खाइदिएको छैन क्यारे?
0: हेर्नुहोस्, तपाईँले आफ्नो स्वास्थ्यलाई त हानि पुर्याउने काम गर्दै हुनुहुन्छ, त्यति मात्र होइन अरूको लागि पनि हानि हुने काम गर्दै हुनुहुन्छ। तपाईँले गरेको धुम्रपानले तपाईँ मात्र होइन तपाईँ नजिक बस्ने हरेक व्यक्तिलाई उत्तिकै असर गरिराखेको हुन्छ। तपाईँलाई सायद थाहा छैन होला, यस्तो सार्वजनिक ठाउँमा चुरोट, बिडी, सिगार, तम्बाकु, ककड, सुल्फा, खैनी, गुटखा केही खान पाइँदैन। यदि खाएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन 2068 अनुसार सार्वजनिक स्थानबाट निकालिने वा ₹100 जरिवाना समेत तिर्नुपर्छ।
2: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: निरन्तर दोहोरी गीतहरू।

0: luce.
1: अहिले बिहानको 11 बजेको छ.
2: It's 11 a.m.
3: अबको प्रस्तुति
2: थाहा अपडेट.
3: New time. रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: थाहा अपडेट.

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आज 2 मन्त्रीसँग मौखिक प्रश्न उत्तरको कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनाल र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग मन्त्रालय सम्बन्धी मौखिक प्रश्न उत्तर हुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट पारेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ। नेपाल र माइक्रोनेसियाको संघीय राज्य बीच आज कूटनैतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनैतिक सम्बन्ध स्थापना गरेका देशहरूको संख्या यससँगै 185 पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जिम एस लिम्पावेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ। सो अवसरमा दुवै राजदूत बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा साझा चासोका विभिन्न विषयमा एकअर्कालाई सहयोग गर्नेबारे विचार आदान प्रदान भएको थियो। माइक्रोसेनिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित 600 भन्दा बढ़ी टापु मिलेर बनेको एक द्वीपीय राष्ट्र हो। माइक्रोसेनियाले नोभेम्बर 3, 1986 स्वतन्त्रता प्राप्त गरेको थियो। सेप्टेम्बर 17, 1991 संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। यसको कुल क्षेत्रफल 701 वर्ग किलोमिटर छ भने अनुमानित जनसंख्या 1 लाख रहेको छ। नेपाल र माइक्रोसेनिया दुवै G17 चाइना समूहका सदस्य हुन्। मुस्ताङमा आजदेखि खरब जोङ जल वायु सम्मेलन 2083 शुरू हुँदैछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगिसकेका छन्। हिजो साँझसम्म 7 प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढ़ी अतिथि मुस्ताङ पुगेका घरबजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा हिमाल पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गरिनेछ। साथै जलवायु परिवर्तनको असर न्यूनीकरण र सामना गर्न सामूहिक प्रतिबद्धता जनाउँदै घरबजोङ घोषणा पत्र 2083 जारी गरिनेछ। आज भगवान श्री गणेशको पूजा आराधना गरिँदैछ। हरितालिका तीज पर्व अन्तर्गत गणेश चतुर्थी पर्व आज मनाउन लागि हो। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। शिव पार्वतीका पुत्र गणेशलाई हरितालिका तीजको व्रत पारायण गरी व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आज बिहानैदेखि राजधानी लगायत देशका विभिन्न गणेश मन्दिरमा भक्तजनको लाम लागिरहेको छ। उपत्यकाको अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानीदेखि भक्तजनको लाम लागेको हो। भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। मंगल चतुर्थी समेत भनिने आजको दिन नेवार समुदायले चौथा पर्वको रूपमा मनाउँछन्। यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन रहेको छ। यस वर्ष यो पर्व मंगलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ। यसैबीच गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका 4 विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको रथ यात्रा
गर्दै खट जात्रा मनाइने गरिन्छ। सूर्य विनायक नगरपालिका वडा नम्बर 6 र 8 का वासिन्दाले बिहान सूर्य विनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्ति खटमा राखी रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गर्ने गरिएको सूर्य विनायक नगरपालिका 8 का वडा अध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभएको छ। गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दूर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ 40 गाउँ गहना देवी मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरणीको राजमार्गसम्मको टोलमा घुमाई पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभएको छ। ऋषि पञ्चमीको अवसरमा स्याङ्जाको आधी खोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको आज बिहान मृत्यु भएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएको ओडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरे स्थित आँधी खोलामा नहुने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। ओडा प्रहरी कार्यालय वालिङ जनप्रतिनिधि स्थानीयले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर तल वालिङ 13 शान्तिघाट स्थित आँधी खोलामा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको पौडेलले बताउनुभयो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।

आदरणीय प्रिय श्रोताहरू, जय पृथ्वी एफएम नेटवर्कको बिहानी प्रसारण अहिलेसम्म सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। बिहान 11 बजेको थाहा अपडेटसँगै बिहानी प्रसारणबाट बिदा माग्ने बेला भइसकेको छ। आजै बेलुकी ठिक 4 बजे बेलुकी प्रसारणमा पुनः भेट्ने वाचा गर्दै अहिलेका लागि बिदा हुने अनुमति चाहन्छौ। हवस् त, नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मङ्गल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 79 49 59 60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र धानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: अँ, कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको चार किल्ला भित्र पशु चौपाए भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कार्यवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ जान लाग्यो हो?
2: काम अनि कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले म त बिजुलीको बिल तिर्न जान लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु कहिले बटीको रहेको, म पनि झाउ मान्दछु।
2: अरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भन्यो, उही ब्याज पनि बढाएको बढेछ त, अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गया
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइए ल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याही नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाही लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा जुत्ता चप्पल खाद्यान्नका सामान नुन तेल दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँ घरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका एक मोराइलबाट केदारसिउ गाउँपालिका एक देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
4: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्नदुर्गा जनरल स्टोर केदारसिंह गाउँपालिका 1 तल्लो बजार देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत

0: कोविला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
1: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
0: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
1: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अप्नाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावट का वस्तु, पुस्तकका र्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
0: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
1: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहित टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
0: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकै साथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला। आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: धेरै बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रेर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाह, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुपथ मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800640408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जै बेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खती हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी, नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पड्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868549454 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्त ट्याङ्की हालिबन विषादी छड्न लागेको है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि त्यो हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पो, यो माइस खी पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले। अचेल तरकारी निको लागे पनि पछि यो घट्दै जानु छ, त्यसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अद्दो रहेछ, तुहीले पो सिकाए त। माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पार्दो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराखी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनीहरू पनि असर हेर्ने रहेछ। अहिले कि राउँडो भने क्या हेर्नु त, मुदा छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भया। मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: 26 पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु, ढोग्दिया आछाकाल छालै फोन गरिकन तमुखी दुख दिया ए।
1: भाग्यवानी भए बाजी, क्याको दुख हुनु सम्झना बाजी, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि, हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमै गएका हौँ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँ लैजाने भन्ने बारेमी छलफल गर्यौँ।
1: ए, त्यो कुरो त राम्रो हो। अझ त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ है बाजी? अरू क्या छलफल गर्या त तमुले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अर्याउ तमुले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान गरी सबैकी सूचना दिनु पर्यो हा। तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तमुले?
0: ए दाई, बनायौ। कसो देख्या है, म प्राथमिक उपचार कार्यदलमी छु। त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू, खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू, विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई शव घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसमजन्य विपदबाट आफू पुनः बचु र अरूखी पुनः बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवारकी जोगाउनाखी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लिई पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल बनु मुथी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल 81 बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटो म हिट्या बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पनि कोही कसाई हुँदैछन्। यी पनि पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिनो भन्दा छन्, पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका 81 बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नु पर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनी ल्याया त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो। अब कहाँ जाउँ कसो अरू?
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी। त्यही लागि त तुही थाहा हुनु पर्यो नि, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो। त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसलाई एलर्जी दाग घाग केही नबनाउने, साह्रै राम्रा छन् हो। ती आनिकन हुन्न प्रयोग गर्नु।
1: तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो। कहाँ कहाँ पाइदहान तिनु साबुन?
2: अब कहाँ पाइदहान कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन, प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन, शरीरमा भएका दानाहरू हटाउँछ।
2: घिउकुमारीको साबुन, अनुहारको चायापोतो हटाउन सहयोगी।
3: तितेपातीको साबुन, शरीरको दुखाइ कम गर्छ।
2: अल्लोको साबुन, शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ।
3: चोत्रोको साबुन, जन्डिस कम गर्नमा मदत गर्छ।
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ।
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ।
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ।
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी।
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ।
3: धुपी जडाको साबुन सुगन्धित अनुभव।
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ।
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्। पूर्णतः केमिकल रहित, शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन, प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ, थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार, नमस्कार उपाध्यक्ष ज्यू। बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो। उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्?

0: त्यसले बजार पाउँछ कि पाउँदैन यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
2: स्थानीय उत्पादन, आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। खलारा गाउँपालिका ओडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ। गुणस्तरीय झोला, कपडा, पर्स र प्रशिक्षण सेवा। स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
0: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
2: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 9863353956, 9869743787।
0: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निरा खड्का 9765073902।
2: विशेष सम्पर्क 9848914497, 9868686659, 9708227708।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
2: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानैको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: भाइ म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
5: पक्का है।
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस्।
2: कहाँ के गनाएर आसो भन्या त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हन् न, के भो क्या नाइ?
7: अँ भने दाजु, देख्या आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँचा आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौलो त झन् हेर्नै नहुने भने क्या भयो होला देख्या दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नगर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जस्ता सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन। आँखा छुनु परेमा छुनु अघि रे छोइसकेका पछि पनि साबुन पानीले निकरी मिची मिची हात धुनु पर्दछ। तसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्या आथिनु पर्दैन। यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाइ जथाभावी औषधि प्रयोगलाई जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार काका।
2: नमस्कार नानी, कता पुगेर आयो?
1: यसो मर्निङ वाक गएर आएको नि।
2: कति राम्रो, हेर त मेरी नातिनी, मैले यो गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
1: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
2: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
1: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका अरू के फाइदा गर्छ योगाले?
2: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
1: हो र काका,
2: ध्यान गरेमा मन शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
3: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
2: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
1: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनु है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्,

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि, होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो। बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बस्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दछन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दछन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने हात्दछन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आद्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने।
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई, बिजुली, बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्य वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने।
9: ग्यास चुलो, पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने।
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने।
9: आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने।
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने।
9: आगोले पोलिहालेमा के गर्ने?
10: आगोले पोलिहालेमा आँतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने।
9: आगो निभेपछि लुगा, घडी र गर गहनाहरू फुकाल्ने। त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने।
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसादजी, के गर्न लाग्या?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसादजी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम 2 भाडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन, फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसादजी, यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेके हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लाग्यो आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेचे पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
7: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने रे सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देख्यो भने रेबिज रोग घातक हुँदो छ।
8: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
7: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
8: रेबिजबाट कसरी बस्ने?
7: रेबिज रोग लाग्नबाट बस्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
8: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
7: सुतिरहेको कुकुरखी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
9: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्नी एक्लै जाहेक नै कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो?

0: ब्याक्टेरिया भाइरस र फन्गाईबाट हुने आदो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
0: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया आराउँदछन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
0: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुमपान गर्ने बेला निस्किएका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन्छ डाक्टर साहब?
0: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाई रहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने, यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
0: बच्चाकी सबै खोपको मात्रा पुरा लगाउनु पर्यो, बच्चाकी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो, बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो, बच्चालाई न्यायिलो पारी राख्नु पर्यो र नगुम्साई पनि राख्नु पर्यो। बच्चाकी धुवा जसै घरभित्रको धुवा, भिडभाड, धुमपानको धुवा, धुलोबाट बचाउनु पर्यो, बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धुम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदछ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यहाँपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड्याका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घण्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
0: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
4: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउनु पनि मलाई डर लाग्छ।
5: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
4: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई। पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
5: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागेँ सरसफाइतिर। बुढी लाऊ क्या तिमी पनि मसँगै? तपाईँले फेरि पानी पिउनु होला नि है है है।
6: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ। टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नाई बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
4: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ, यो विषयमा नमाइ जानकारी दिए ल तपाईँ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसकी शब्द छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सर्दो छ भन्ने पनि म जानकारी दिँदछौ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पड्ने किर्ना जसो देखिने किरा माइटको टोकाइबाट माइस निस्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा हुने सर्दैन। र
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: प्रियसी म्युजिक प्राली

0: जय पृथ्वी एफएम 96.3 मेगाहर्ट्ज मानवताको आवाज।
1: आदरणीय प्रिय श्रोताजीहरू नमस्कार, जय पृथ्वी एफएम नेटवर्कको बेलुकी प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। बिहानदेखि दिनभरिका आफ्ना कामकाज सकेर आरामको छेडमा हुनुहुन्छ होला, हामी यही समयमा तपाईँको साथमा फेरि उपस्थित भएका छौँ। अबका केही घण्टा हामी तपाईँका लागि रोचक कार्यक्रम, जानकारीमूलक सामग्री र मनछुने प्रस्तुतिहरू सहित साथमा रहनेछौ। जय पृथ्वी एफएम नेटवर्क सुन्दै रहनुहोस्। धन्यवाद।

0: time check.
1: अहिले 5 बजेको छ.
2: It's 5 p.m.
3: तीनजना प्रस्तावक र तीनजना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ. निर्देशिकाले केन्द्रीय सभापतिका उम्मेद्वारका लागि 15 वर्ष निरन्तर क्रियाशील सदस्यता आवश्यक हुने व्यवस्था गरेको छ. केन्द्रीय पदाधिकारीका लागि 10 वर्ष र जिल्ला तथा प्रदेश तहका अधिकांश पदका लागि पनि तोकिएको अवधि निरन्तर क्रियाशील सदस्य रहेको हुनुपर्नेछ. निर्वाचन गोप्य मतदानबाट हुने र विभिन्न पद तथा समूहका लागि छुट्टा छुट्टै मतपत्र तथा मतपेटिका प्रयोग गर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाईयात्रुको दुर्घटना बीमा दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढ़ाउँदा आन्तरिक हवाई भाड़ा समेत वृद्धि हुन सक्ने बताउनु भएको छ. आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बीमा दायित्व बढ़ाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी गरेको बताउनुभयो. उहाँका अनुसार बीमा दायित्व बढ़ेसँगै वायुसेवा कम्पनीको लागत बढ़ने भएकाले त्यसको असर हवाई भाड़ा दरमा पर्न सक्ने सम्भावना रहेको छ. यद्यपि यात्रुको सुरक्षा र क्षतिपूर्ति सम्बन्धी दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनुपर्ने बाध्यता सरकारसँग रहेको मन्त्री पौडेलले बताउनुभयो. नेपालले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भका रूपमा विकास गर्ने लक्ष्य राखेकाले अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ. रूपन्देहीको सिद्धार्थ नगरपालिका 8 स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजल निकालिरहेको अवस्थामा 3 ट्याङ्कर सहित 1 प्रहरीले पक्राउ गरेको छ. आज नेपाल आयल निगमका ट्याङ्करबाट डिजल निकालिरहेको अवस्थामा करिब 30 लिटर डिजल सहित 3 ट्याङ्कर र 1 नियन्त्रणमा लिइएको हो. लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ. सो क्रममा 2 ट्याङ्कर उक्त स्थानमै फेला परेका थिए भने अर्को 1 ट्याङ्कर घटनास्थलबाट भागेर फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो. नियन्त्रणमा लिइएका 3 ट्याङ्कर र 1 व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. र कैलालीको गौरीगंगा नगरपालिका 4 स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो. बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस रिश्वत माग गरेको अख्तियारको दावी छ. विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट घुस 2,00,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो. उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 1 बमोजिमको कसुर भएको अख्तियारको ठहर छ. बमलाई 2,00,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरिएको छ. बेलुकी 5 बजेको थाहा अपडेट सकियो. दिनेश बिदा हुन्छु. नमस्कार.

0: FM Network, the voice of humanism. संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक; दुई, संस्था दर्ता प्रमाण पत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक; तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक; पाँच, संस्था, समूह, सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक; छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्ता गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात् 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारस्यु गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
2: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: 26 पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खपलड छान्ना गाउँपालिका वडा नम्बर 7 र 3, थलारा गाउँपालिका वडा नम्बर 3, 5 र 9, र केदारसिंह गाउँपालिका वडा नम्बर 6 र 8 गरी 18 वटा वडाहरू।
3: प्रस्तावना माग गरिएका कार्यक्रमहरू: एक, कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, संख्या 11, बजेट 16.5 लाख; दुई, कार्यक्रमको नाम रैथाने बालीको बजारीकरण सहयोग कार्यक्रम, पटक 4, बजेट 2 लाख; तीन, कार्यक्रमको नाम बीज वृद्धि सहयोग कार्यक्रम, संख्या 1, बजेट 1.4 लाख; चार, कार्यक्रमको नाम उन्नत प्रविधि सहित आलु बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; पाँच, कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख; छ, कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
2: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: एक, पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम थान एक; दुई संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि थान एक जग्गाधनी प्रमाणपत्र लालपूर्जाको प्रतिलिपि थान एक वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा पाँच वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि थान एक स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि थान एक आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि थान एक आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिस पत्र थान एक पुनश्च प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004 सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170 कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउदको मोबाइल नम्बर 9841467149
3: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी चरित्र नारायण यादव कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ
2: सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना
3: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ
2: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ थप जानकारीका लागि फोन नम्बर 0924210
4: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ ठगुन्ना र दहे तलकोट छ बढी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेल बिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ
5: मिलन फोटो स्टुडियो चैनपुरको धमाका
6: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ साथै जिल्लाभरिका जुनसुकै कार्यालय पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ
5: साथै मिलन फोटो स्टुडियोमा साइन बोर्ड नागरिक बडापत्र ब्यानर निमन्त्रणा कार्ड गेम ड्रेस झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन् सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ फोन नम्बर 0924211166 मोबाइल नम्बर 9848450831 9865988888 र 9840211391
7: सरसफाई सबैभन्दा ठुलो सम्पत्ति हो त्यसैले आफ्नो घर आँगन सफा राखौ र आफू पनि सफा बनाऊ
5: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश
6: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
8: सेवाहरू: पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
9: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झमझमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
6: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
8: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
9: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको ईसीजी गरिने,
6: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
8: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
9: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
6: जयप्रतिबी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।

0: पातलिक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरूरी सूचना।
1: यस पातलिक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देश गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष, गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझाङ।
2: श्री विनायक पिमिडाँडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जयपृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिडाँडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छेमेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिडाँडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, फाडा चरिचरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
3: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
0: सुनकुडा क्याम्पसको 4 वर्षे स्नातकत प्रथम वर्ष आंशिक 2082 का विद्यार्थीहरूले परीक्षा फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2082 सालको 2083 सालमा सञ्चालन हुने 4 वर्षे स्नातकत बीबीएस तथा बीएड प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूले 2083 साल भाद्र 18 गतेदेखि 2083 असोज 12 गतेसम्म नियमित दस्तुर तथा 2083 असोज 16 असोज 22 गतेसम्म दोब्बर दस्तुर तिरी समयमै परीक्षा आवेदन फारम मर्न हुन सम्बन्धित विद्यार्थी वर्गहरूका लागि यो सूचना प्रसारण गरिएको छ।
0: तपसिल, हालसालै खिचेको व्हाइट ब्याकग्राउण्ड भएको पासपोर्ट साइजको फोटो 2 प्रति, यस क्याम्पसको नाममा रहेको नबिल ब्याङ्कको खाता नम्बर 07001017500315 परीक्षा शुल्क बुझाएको सकल भौचर।
1: नोट, आंशिक परीक्षा दिने परीक्षार्थीहरू 2074 सालमा भर्ना भई 2075 सालमा प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटकको परीक्षा हुनेछ। 2081 सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुतीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख, सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका 9, सुनकुडा बझाङ।
1: सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
1: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इङ्ग्लिस एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
0: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
1: हाम्रा विशेषताहरू:
0: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
1: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
0: कम्प्युटर ल्याबको व्यवस्था भएको,
1: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
1: छात्रावासको व्यवस्था भएको।
0: भर्ना कार्यक्रम: भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 43 41 26 र 98 68 57 68 95।
1: इमेल sunkudacampus@gmail.com।
0: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख।
1: सुनकुडा क्याम्पस, बिथरचिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बझाङको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 भदौ 31 गते बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाइमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 पटक, बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी क्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु, क्रियाकलापहरू कार्यविधिको दफा 4 बमोजिम तरकारी व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण, तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन, च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन र बजारीकरण, मासु जन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण, अदुवा बेसार र मसला जन्य बालीको प्रशोधन तथा बजारीकरण, मौरी पालन व्यवसाय र मह प्रशोधन, जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण, प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण, खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात, फलफूल प्रशोधन र बजारीकरण, व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन, प्राङ्गारिक कृषि वस्तु निर्यात, घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय, ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण, जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन, बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा, निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि। उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर पीएएन प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868959463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841467149।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चैनपुर बझाङ।

0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
1: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा

0: रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 गतेसम्म विलम्ब शुल्क रहित र 2083 असोज 30 गते भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
1: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति र आवश्यक शुल्क।
0: प्यारीलाल जेठारा, प्रधान अध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।

0: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस सुनकुरा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि
1: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म
0: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि
1: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सिट एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान
0: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट माइग्रेसन सक्कल प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि
1: कक्षा 11 ग्रेड सिट प्रतिलिपि एक थान
0: पासपोर्ट साइजको फोटा 4 प्रति
1: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ
0: व्यवस्थापनका लागि 6,525 रुपियाँ
1: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 0700-1017-5003-15 भर्ना शुल्क बुझाएको सक्कल भाउचर साथमा ल्याउनु पर्नेछ।
0: नोट: शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 देखि माथि हुनुपर्नेछ।
1: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसङ्ख्या।

0: voice of humanism.
1: Time check. अहिले साँझको 6 बजेको छ.
2: It's 6 p.m.
3: जय पृथ्वी एफएम नेटवर्कमा अबको पालो उज्यालो 90 नेटवर्कद्वारा प्रसारित नेपाल दर्पणको

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै, भाँसीको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो, पर्सीदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 ज्यान गयो।
0: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देशन, रमाना नदिए कारले प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
1: पुँजी बजार सुधार कार्ययोजनाले शेयर बजारमा उत्साह, नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो, हस्तक्षेप थालेको सरकारको दावी।
2: यो अब महसुस गर्ने गरिने यसको रिजल्ट 1-2 भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
0: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र, अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
1: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने, जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी साझा दायित्व,
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
4: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 94-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोसी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंकासहित जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधार सहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बीमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्पष्ट कार्य आकस्मिक योजना, पावर हाउसमा कम्तीमा 30 पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पुनर्संरचना जस्ता विषय समेटिएका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
1: यसबीच नागडुङ्गा मुगलिन सड़क खण्ड र अन्तर्गत कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सी बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको छ। अहिले सड़कमा ग्राभल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिसलिङ खण्डमा पनि काम अघि बढ़ाइएको छ।
0: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको तत्काल पुनर्लाभ, पुनर्स्थापना तथा दीर्घकालीन पुननिर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य मञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुननिर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय, सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र क्षतिको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: रसुवाको भटेकुसी बाढीका कारण कैलाश, मानसरोवर र गोसाईगुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 199 जना भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्कविहीन छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोजी तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ भने सम्पर्कविहीन भएका अन्य 13 जना सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डीएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीड़ित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्रता दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुगमनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराएका छन्।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्ले सुकौरामा दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सड़कबाट झण्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेतीका अनुसार गाडीमा 8 जना चढेका थिए, 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 जनालाई हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 जनालाई काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेतीले जनाएको छ।
0: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरूले कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साबिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ गर्न तथा प्रचलित कानून र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानून अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसम्म आजदेखि शुरू भएको घरबझोङ जलवायु सम्मेलन 2083 को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा शुरू भएको सम्मेलन सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। दुई दिनसम्म चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नु रहेको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए CA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
11: फोन नम्बर 082562601, 98578935990, 98578135184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाषिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो। सर्व भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। मकवान रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। बजारमा दाल, चामल, तरकारी, फलफूल, माछा मासु, अण्डा जस्ता अत्यावश्यक वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। ग्यास, चिनी जस्ता अत्यावश्यक वस्तु बजारमा उपलब्ध नहुँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारलाई व्यवस्थित बनाउन र उपभोक्ता हक संरक्षण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतोल विभाग जस्ता सरकारका विभिन्न निकाय क्रियाशील भए पनि उपभोक्ताले राहत महसुस गर्न सकेका छैनन्। बजार अनुगमन, मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउन भइरहेका प्रयास बारे साथी सम्झना महर्जनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसँग कुराकानी गर्नुभएको छ।
14: अहिले खास गरी रसुवा बाढीले मुख्य राजमार्ग अवरुद्ध भएपछि बजारमा अलि असन्तुलन फिल सबैलाई भइराखेको छ। अब यसमा हामीले अहिले वाणिज्य विभाग मार्फत दैनिक 13-14 अनुगमन टोलीहरू परिचालन गरिराखेका छौँ। कालोबजारी नहोस्, मूल्य वृद्धि नहोस्, कसैले पनि चाहिँ अब फ्रड गर्न नपाओस् भन्ने हिसाबले, र यसमा अहिले पछिल्लो चरणमा सबैभन्दा बढी अलिक ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिराखेको छ, यो दबाव काठमाडौँ उपत्यकामा विशेष गरी राजमार्ग बन्द भइसकेपछि काठमाडौँ, धादिङ र काभ्रेमा भएका करिब 22 उद्योगमा सिलिन्डर रिफिलिङ गर्न सकिएको छैन। बुलेट आउन नसकेको कारणले
2: त्यसले गर्दा यताका जो काठमाडौँ भ्यालीमा ग्यास आपूर्ति हुन्थ्यो यताका उद्योगहरूबाट खाली सिलिन्डरहरू पनि हामीले तराईका उद्योगहरूमा लगेर फिलिङ गरेर दैनिक 30-50 हजार सिलिन्डरहरू आपूर्ति गरेर अनि बिक्री वितरणको व्यवस्था मिलाउनु परिराखेको कठिन परिस्थितिमा पनि हामी छौँ। राजमार्ग चाहिँ बन्ने क्रममा भएको र अब चाँडै भोलि पर्सितिर खोलिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने हामीलाई लागेको छ।
15: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ली मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
2: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र नेपालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही मार्टहरू जो चाहिँ अलिक धेरै ब्रान्चहरू भएको माटहरू छ, ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। हामीले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनुहुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
15: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ अलिकति सहज होला?
2: यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिन भित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढी भन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ, उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले
0: हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत। नेपाल दर्पणमा खबरकै सिलसिला, सांसदहरूले दैनिक भोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको सुन्ने समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद बदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामल लगायत दैनिक भोग्य वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो।
1: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज शेयर बजार परिसूचक नेप्से 48.57 अंकले बढेर 2633.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपसूचक बढेर बजार हरियाली भएको दिन लगानी र बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 सेयर 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 बुँदे कार्ययोजनामा बजारको संरचनागत सुधार, लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लाभकरमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन वा त्योभन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लाभकर कायम गरिएको थियो।
0: यसैबीच गएको आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा देशभर झण्डै 7,20,86 करोड बराबरको घर जग्गा कारोबार भएको छ। आर्थिक वर्ष 2081-82 भने देशभर 3,86,15 करोड रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झण्डै 3,34,71 करोड रुपियाँले बढेको देखिन्छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्ष तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: कृषि मन्त्र नार्कसँग
17: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका दुई र गौरीगंज गाउँपालिका एक जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,59,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकेको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चल अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकी सर तहसिल कार्यालय मार्फत असुल उप गर्ने कार्यालयले जनाएको छ। साथै सड़क विभाग अन्तर्गतका अन्य कार्यालयबाट निर्माण व्यवसायले पाउने कुनै पनि भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार समेत गरेको छ।
5: नेपाली काँग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। 15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्नेछ। सभापतिमा उम्मेद्वारीको दर्ता गर्नका लागि 10 जना प्रस्तावक र 10 जना समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्नेछ। कार्यसूचीमा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्म उम्मेद्वारी दिनको लागि शुल्क लाग्ने उल्लेख छ।
6: राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसम्मतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकमाथि छलफल पछि सभापति कृष्णबहादुर ओकाईले संशोधन सहित पारित गर्न प्रस्ताव गर्नुभयो। यो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि समितिले विधेयकको प्रतिवेदन परिमार्जन सहित अनुमोदन गरेको हो। विधेयकमा संक्रामक पशुरोगको रोग पहिचान, रोकथाम, नियन्त्रण तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था गर्ने विषय समेटिएको छ।
5: देशभर आज राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्टान सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मध्य सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
6: यसैबीच दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेको छ।
5: धनुषाको विदेहा नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरण परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरण परेका धनुषाको विदेहा नगरपालिका 6 कमलेश महतोको 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिकाको वडा नम्बर 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषा कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक कूटनीतिक तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 दशक चीनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चीनी राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति संघर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग USAID जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसंगमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलर भन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धावन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका हाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यस्तै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इन्डिजको सीपीएल लगायतका टी20 लिग खेलेको अनुभव छ।
6: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमानी तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एकदिवसीय करियर सन् 1989 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: भोटेकुसी बाढीको 21 दिनमा पनि सुरुङमा खोजी चल्दै भाँसिएको कृष्णवीर सड़कमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुईतर्फी गाडी चल्ने। मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
5: सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देशन। रमना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
6: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यक वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
5: सन् 2020 दशक चीनको पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षणमा चुनौती।
6: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-88-8, 98-12-35-88-8।
5: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: पालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234 यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्क को चित्र लहरमा हुनुहुन्छ।

0: नेपाललाई चाहिएको छ योद्ध, टाटा योद्ध पिकअप, न झुक्छ न रोकिन्छ।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9141924181, वेबसाइट झुले.com.np।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तर छान्ना गाउँपालिका वडा नम्बर
2: 93 मेगाहर्ज। सेती र जय पृथ्वी एफएमको संयुक्त आवाज, यो हो जय पृथ्वी एफएम नेटवर्क बझाङ।

0: Time check. अहिले साँझको 7 बजेको छ.
1: It's 7 p.m.
2: कृष्णगिरीमा ट्र्याक खोल्ने काम सम्पन्न. पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने. आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 देखि सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक.

0: राष्ट्रको संचार
1: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट गर्नुभयो।
2: वर्तमान सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
1: बैठकमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनैतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ रहेको सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
3: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफल भइरहेको छन्। विज्ञ सरोकारवालाहरूसँग छलफल गरिरहेको छौँ। सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन, परामर्श र कानुनी प्रक्रिया पूरा गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
1: मन्त्री रावलले गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको बताउनुभयो। मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट र बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सृजना, ज्ञान स्वभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परि मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएका, कयौं परिवार विस्थापित भएको, सड़क दुर्घटना बढ़िरहेको लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अरियालले भोटेकोशी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर उपनेता अरियालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका कर्मचारीहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि शुरू गरिने भएको छ। सभामुख डोल प्रसाद अरियालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका काम कार्यवाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागि जानकारी दिइएको सभामुख अरियालको सचिवालयले जनाएको छ। बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय सुझाव तथा परामर्श दिनुभएको थियो। मुस्ताङको घरबझोङ गाउँपालिका चार जोमसोममा घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। घरबझोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरबझोङ जलवायु सम्मेलन आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याइरहेको उल्लेख गर्नुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढी पहिरो नदी कटान खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको शीर्ष नेतृत्व बीचको सर्वदलीय बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। काठमाडौँबाट हेटौडा भीमफेदी कोलेखानी फाखेल सडक खण्ड हुँदै वीरगंजतर्फ जाँदै गरेको भाडाको विद्युतीय गाडी आज दिउँसो करिब 2 बजे सडकबाट 500 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। इभीमा रहेका 8 जना मध्ये 4 पुरुषको घटनास्थलमै मृत्यु भएको र घाइते 4 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो। रसुवाको फोटेकोसीमा आएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गते पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले सो खण्डमा ट्र्याक खोल्ने काम सुरु गरेको हो। सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिङ सडक खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण सो सडक खण्डमा क्षति पुगेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीको सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिनुभएको थियो। पहिरोले अवरुद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिसिङ, ग्राभलिङ तथा ग्रेडिङको काम भइरहेको र पर्सिदेखि सडक सञ्चालनमा आउने नागढुङ्गा मुगलिङ सडक आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
0: भोटेकोशी तथा त्रिशुली बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरुद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरुद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
4: बाटो भयो त्यसपछि हामीले निकास सप्लाई चेनलाई कन्टिन्यू गर्नुपर्छ भनेर भित्रपट्टि साइडबाट कटिङ सुरु गर्यौँ। लगातार 8 दिनको कटिङ हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते त्यहाँ जम्मा भएका भेहिकलहरूलाई पास गर्ने बाटो कस्तो भएछ त्यो एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पुनः रूपमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
0: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँसँगको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
4: विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन, आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएछौँ। दीर्घकालीन स्थायीका लागि विशेष डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपयुक्त सम्भावनालाई अगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकेर रोलिङ गरेपछि ग्यास बुलेटहरू, विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गऱ्यौँ। ग्राभलिङ रोड सकेपछि सबै खाले
0: भोटेकोशी बाढी पछि कृष्णभीरमा गएको पहिरोले सड़क अवरुद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सड़क सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
1: प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटाईमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राज्यले राष्ट्रिय हितलाई ध्यानमा राखेर क्यासिनो सञ्चालन इजाजत दिन र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर 21, 22 र 23 गतेका लागि आयोजना गरिएको 15 महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ। उहाँले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गर्नुभएको हो। भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, धनगणेश, जल विनायक, कार्य विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका 4 स्थित थाहा खोलामा माथिबाट लेदो सहितको बाढी आएपछि सडक अवरुद्ध हुनाको साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्केगाड गाउँपालिका 1 जहिरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो। उहाँले आज बिहान करिब 3 घण्टा लगातार पानी परेपछि पहाडबाट लेदो सहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा जिउलोमा बाढी पसेर खाद्यान्न बाली नष्ट गरेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङटनले वार्ता पुनः सुरु गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जुन 18 अमेरिका र इरानले लेबनान सहित सबै क्षेत्रमा युद्ध अन्त गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। एमओयू अन्तर्गत उनीहरूले अन्तिम सम्झौतामा पुग्न 60 दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो, जुन अगस्त 17 समाप्त भयो। तर दुई देशहरू बीच हालैको तनावको श्रृङ्खला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ। जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी ESA 2 पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली युगाना स्थित कौरव अन्तरिक्ष केन्द्रबाट सोमबार राति Vega C रकेट मार्फत फ्रेक्स र Sentinel-3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको करिब 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षमा स्थापित गरिएको AFP जनाएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरोकार भएकाहरूले गर्नु भएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 3.75% र 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभ कर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 दिन हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋण पत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन निर्माण लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, क्युरेनीटार र भुतियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, गहते, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। ती पुलहरू असोज 20 भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्योजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात् 1.87% बढेको छ। मंगलबारको वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। यस दिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 करोड रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 करोडको कारोबार भएको थियो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
7: बङ्गलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भुटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समय अनुसार राति 8:15 आयोजक बङ्गलादेश भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोबिन लिग पछि समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। समूह बीमा साबिक विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैंपछि नेपाल आउने बताइएको छ। एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाडी थिए। 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलङ्काका अलराउन्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी र तराई भूभागका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घरबझोङमा जलवायु सम्मेलन शुरू. जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारजना घाइते. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न. पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने. आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान. र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक. यसका साथै साँझ 7 समाचार सकियो. अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
8: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz.
9: मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
10: हजुर,
11: 93.6 MHz
12: सेती र जय पृथ्वी एफएमको
13: संयुक्त आवाज, यो हो जय पृथ्वी एफएम नेटवर्क बझाङ.

0: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सडक, खानेपानी, सिंचाई, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रुपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। सहुलियत मूल्य पसल सञ्चालन सम्बन्धी सूचना।
2: नेपाल सरकारको पूर्ण स्वामित्व भएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय बझाङले प्रति क्विन्टल 500 रुपियाँ छुट गरी आगामी दशैं तिहार लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बेहोरा सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
1: बिक्री हुने स्थान शाखा कार्यालय चैनपुर बझाङ, बिक्री केन्द्र सुरमा गाउँपालिका दौलीचौर र बिक्री केन्द्र तलकोट गाउँपालिका, साथै स्थानीय उत्पादन रैथाने बाली पनि खरिद गरिने बेहोरा जानकारी गराइन्छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय चैनपुर बझाङ। थप जानकारीका लागि फोन नम्बर 092-421-058।
3: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ, ठगुन्ना र दहे, तलकोट छ बढी गाउँ र मेलबिसोनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्ति
4: सेती र जय पृथ्वी एफएमको संयुक्त आवाज यो हो जय पृथ्वी एफएम नेटवर्क बजाङ।

0: time check.
1: अहिले 7:30 गएको छ।
2: अब प्रसारण हुँदैछ सामुदायिक सूचना नेटवर्क CIN को साझा खबर।
3: खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काँग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
4: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
3: सल्यानको दार्मामा स्कर्भ टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
5: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: भोटेकोशी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा लगायतका प्रमाणपत्र राहदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
6: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
3: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
8: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 यी कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कर्भ टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका परीक्षणका क्रममा मृत्यु भएको बताइएको छ। नगरपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कप टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 जनामा संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
6: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
8: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन। अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
0: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
4: को राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
8: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
9: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहित निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
8: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा

0: जम्मा घर जग्गाको कुल कारोबार रकम संख्या राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
1: सन्तोष गन्धर्व आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने, दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौँ।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फुड भन्दा पोषिलो खानेकुरा बाँडौ।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: तपाईँ पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
6: जन्मिना साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास

0: कि हामीले साँच्चै मद्दत गरेको छौँ। काख मानिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेका हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलिक ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ। खेल असाध्य राम्रो हुन्छ। हाम्रो जो त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ, ती महिलाहरू यसमा धन आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
1: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए। फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
2: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन। हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ। त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
1: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
3: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु। धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
1: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
5: उत्तरतिरबाट आउने खोलाहरूमा, नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
4: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: स्वयं गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटे कोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउनसक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउनसक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो,
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो, त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ, फेरि अर्को जोखिम,
6: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
4: होइन।
6: अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। त त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टाढोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यो एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिक रूपमा चाहिँ त्यो ऊ छैन. अब हामीले रोक्न सक्दैनौँ अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम्टामा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो. र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यश्रित विषयहरू हुन् र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो हाम्रो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारी संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एक्सकाभेटर चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
7: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
7: होइन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली काँग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. काँग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.

0: सामाजिक रूपान्तरणका लागि यो
1: नमस्कार। कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढीपछिको प्रभाव

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत तीन वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, टीएसएच, टी3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DSDNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मेछ, दुध खुवाइहाल्नु पर्छ र भने
1: पर्छ नि। शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98-48-48-17-27,
3: दीपक कठायत 98-48-48-17-64,
1: महेश जोशी 98-61-63-633,
3: सुबेडाका लागि सिमरन महर 98-48-22-96-85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98-69-21-42-55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98-68-50-91-46,
2: भाँडे बजारका लागि करण थापा 98-40-62-08-55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98-65-86-86-10,
1: विनोद भण्डारी 98-64-63-72-46,
3: झोताका लागि मदन धामी 98-65-86-52-84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98-68-81-44-34,
1: देउराका लागि सन्तोष भण्डारी 98-65-72-40-33,
2: बागथालाका लागि रमेश मल्ल 98-65-97-64-53,
3: धरानका लागि मंगल मल्ल 98-68-17-43-10,
2: सुनकुडाका लागि 98-64-77-04-67,
1: देउलेखका लागि राजु 97-42-84-10-42,
2: भित्तरका लागि झलक बोहरा 98-69-69-49-59-60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र थानु 97-42-41-73-42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख 20 लाख 30 लाख?
1: त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ। वन हेराला बिर्जन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 21, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ झन् लाग्यो हो?
2: कहाँ मानि, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले म त बिजुलीको बिल तिर्न झन् लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु कहिले बटीको रहेको, म पनि झाउँ मान्दछु।
2: अरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिन भन्दा बढी हम तिरेन भन्यो, सबैको लाइन काट्ने भने उही ब्याज पनि बढाएको बढै छ, त अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याहि नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाकी लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: तमुखी चाहिने सबै सामान पनि पाइन, देउरा बजार मि रहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा, जुत्ता चप्पल, खाद्यान्नका सामान, नुन तेल, दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर, केदारसिंह गाउँपालिका 1, तल्लो बजार, देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अपनाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नु होला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नु।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाओ, यस्तो राम्रो सेवा, हरेक पाठ पूजाहरू पनि सुपथ मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पार्केटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पार्केट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800064408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खति हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868 54 49 54 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिन्नु, त्यो हन्तो ट्याङ्की हालिबन विषादी छड्न लाग है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तहाले यो ट्याङ्की पछाडि त हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छड्याएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पो, माइस खित पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अचेल तरकारी निको लाग्यो पनि पछि यो घट्दै जानु छ, तसैले यो छर्किनु नै दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारहरी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यी किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहिले पो सिकाइया त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पार्दो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराखी पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनुखी पनि असर हेर्ने रहेछ, अहिले कि राउनु भने क्या हेर्नु त, म त छट्दैन त हो भ्या, मेरा गोरु भैँसा परौँडा मौरा हो र पालेका नमै हुन दिने ती त हुन् त हो भ्या, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ, साथै माहुरी अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ, त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौं। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: 26 पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: हेलो दाजु ढोग्निया, आच्छाकाल छालै फोन गरिकन तमुखी दुःख दिया है।
1: भाग्यवानी भए बाजे, क्याको दुःख हुनु सम्झना बाजे, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमी गएका हौ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हबै माइसकि पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल गर्यौ।
1: ए, त्यो कुरो त राम्रो हो। म त त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ। हा बाजी, अरू क्या छलफल र त तुमले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अरे हौ तुमले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान अरी सबैकि सूचना दिनु पर्यो। हा, तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तुमले?
0: ए दाई बनायौ, कसो देखे है? म प्राथमिक उपचार कार्यदलमी छु, त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तुमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिदेखि लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्त्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्त्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो हरायो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट ही जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ता गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसमजन्य विपदबाट आफू पुनः बचु र अरूखी पुनः बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवारकी जोगाउनाखी समयमै मौसम पूर्वानुमान बारेमी सूचनाली पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमै हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमै काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम रहेका गाउँठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्। खेत चिरा पड्या पनि, घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुथी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल एक्कासी बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटोमा हिट्ने बेला पनि काहीँ रुख, बिजुलीका पोल, ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पन कोही कसाई हुँदछन्। यी पन पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्। पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका एक्कासी बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नु पर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार साबुन किनी ल्याया त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन।
2: अब कहाँ कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्, पूर्णतः केमिकल रहित शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू, त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्न तर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्।
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
2: हाम्रा सेवाहरू:
3: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निरा खण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848914397 9868686959 07028 22708।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि, त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, वहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
5: पक्का। अरे
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आछु भने त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे भाजी, छकाल छकाल तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हन्, के भो क्या नाइ?
7: अँ भने दाजु, देख्या आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँछ आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौँ त झन् हेर्नै नहुने भने क्या भयो होला देख्या दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नगर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दो छ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दो छ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्या आथिनु पर्दैन। यो रोग लाग्याको 1-2 हप्तामै आफै निको हुँदो छ। स्वास्थ्य कर्मीको सल्लाह बिनाइ जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहान बिहानै ओम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गरेर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिन, मैले यो गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला औ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौं,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भए भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्,

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिशा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने सबै खोपहरू त लगाइराख्नु भएको छ नि, होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो। बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बस्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दछन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दछन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्ने हात्दछन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आद्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने।
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई, बिजुली, बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्य वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने।
9: ग्यास चुलो, पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने।
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने।
9: आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने।
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने।
9: आगोले पोलिहालेमा के गर्ने?
10: आगोले पोलिहालेमा आँतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने।
9: आगो निभेपछि लुगा, घडी र गर गहनाहरू फुकाल्ने। त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने।
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसाद जी, के गर्न लाग्या?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसाद जी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम 2 भाडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसाद जी। यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लाग्यो आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौँ, सँगै हाँसौँ।
4: एचआईभी एड्सबाट आफू बचौँ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने रे सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्त

0: हँसाउनु हुँदैन, कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दछ, नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दछ।
1: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
2: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: Peace. तपाईं अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: एला माइत जाने भन्नेही एक्ली जाहेक नेगी नै
2: हजुर जाने हुँ है अब देउर बाबु पुर्याइ दिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असर अद्दो छ। निमोनिया भएका बेला फोक्सो भित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पुनः निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फनगाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पुरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवाँ र धुम्पान गर्ने बेला निस्किएका धुवाँले पुनः एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामिया जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खाने कुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाई रहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चा कि सबै खोपको पुरा लगाउनु पर्यो। बच्चाखी बेला बेला खाना र झोलिला खाने कुरा दिनु पर्यो। बच्चाखी बिरामी पर्दा पुनः पटक पटक आमाको दुध खुवाइराख्ने र पुनः स्तनपान अराउने हेर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पुनः राख्नु पर्यो। बच्चाखी धुवा जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पुनः गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाखी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गमबुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाग्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड़ेका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अप्नाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्न हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाँग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले

0: रोग सार्दैन त, अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई। पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
1: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है। म लागे सरसफाइतिर, मुरीला आऊ त तिमी पनि मसँगै। तपाईँले फेरि पानी पिउनु होला नि है है है।
2: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ, टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौँ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नै बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्, जसका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरी खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकहोरो हुने लक्षण देखिँदै जान सक्दो छ, साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नमस्कार डाक्टर साहब, नमस्कार।
1: नमस्कार पत्रकारज्यू, नमस्कार।
4: डाक्टर साहब, यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या, यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के हार्नु पर्दो छ, यो विषयमा नमाइ जानकारी दिएला तपाईँ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि, हो त्यहीका टोकाइबाट माइसेकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पड्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निस्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सद्दैन। र
4: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
4: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के हेर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नु नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरे भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
5: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।